0: उन्मुख भएका छन्। यसले राजसभाभित्र असन्तुष्टि बढ़दै गएको देखाएको छ। म स्वयंले जेएनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइन। जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान्? यो प्रश्न सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद हरिपन्त अर्थात बुद्धि प्रसादको बिहिबार प्रतिनिधि सभामा पन्तले गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीको मृत्यु भएको विषय उठाएका छन्। त्यसपश्चात उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाक्रम पनि सदनमा राखेका छन्। यो विषयको कुरा गर्न खोज्दा आफूलाई कहिले गृह मन्त्रालय पठाउने, कहिले स्वास्थ्य मन्त्रालयतिर देखाउने काम भएको भन्दै उनले सरकार परिवर्तन भएको महसुस गर्न नपाएको बताएका हुन्। राज्यसभाका कतिपय सांसदले त जनता कहाँ जाँदा सरकार खै भन्ने प्रश्नको सामना गर्नु परेको समेत सुनाएका छन्। मैले निर्वाचन क्षेत्र भ्रमण गर्दा जनताले सोधे, सांसद त आउनुभयो, हाम्रो घर दैलोमा सरकार कहिले आउँछ? राष्ट्रपति सांसद प्रकाश पाठकले प्रतिनिधि सभाको बैठकमा भनेका छन्। त्यस्तै झापाको भद्रपुरमा भारतले 2 किलोमिटर नेपाली भूमि मिचेर सीमा स्तम्भ बनाएको विषयमा सरकार मौन रहेको भन्दै उनले राष्ट्रियताको सवालमा सरकारको खोजी समेत गरेका छन्। संसदमा विपक्षी दलहरूले सरकारको आलोचना गर्नु र प्रश्न उठाउनुलाई स्वाभाविक मानिन्छ, तर जब सत्तारूढ़ दलका सांसद नै सरकारको आलोचनामा उत्रिन्छन्, त्यसले सम्बन्धित दलभित्रको असन्तुष्टिलाई उजागर गरिरहेको छ। यसका उदाहरण संसदमा देखा परेका हुन्। सरकारको काम गर्ने शैलीलाई लिएर प्रश्न गर्नेमा सांसदद्वय बुद्धि प्रसाद पन्त र प्रकाश पाठक मात्र छैनन्। बिहिबार नै प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिकी सांसद अप्सना बानु लगायतले समेत प्रश्न गरेका छन्। राष्ट्रपतिभित्र बढ़दै असन्तुष्टि शीर्षकमा आजको मध्यान्न राष्ट्रिय दैनिकमा यो खबर छ।
1: मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहका कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ। हाल मन्त्रालयहरूले धमाधम संगठन तथा व्यवस्थापन ओएनएम सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सबैभन्दा सानो देखिएका छन्। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको मन्त्रालयको संख्या 17 झरेको छ। कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: छोटो निर्माण अवधि, जलविद्युतको तुलनामा कम जोखिम, कम आयोजना लागत तथा भविष्यमा विद्युतको बढ़दो मागका कारण सौर्य ऊर्जातर्फ प्रबन्धक एवं लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। जलविद्युत आयोजना निर्माणका लागि 5 देखि 10 वर्षसम्म लाग्ने र सुरुङ, पहिरो, बाढ़ी तथा भूगर्भ जोखिमको सामना गर्नुपर्ने हुन्छ। त्यसको विपरीत सौर्य आयोजना सामान्यतया 12 देखि 18 महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिने र शून्य इन्धन लागतमा सञ्चालन हुने भएकाले पनि यसतर्फ आकर्षण बढ़ेको हो।

0: सम्मा तु अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ।
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। 88 पंक्षीमा देखिएको बर्ड फ्लू रोग नियन्त्रणमा आइसके पोल्ट्री चन्या उत्पादनको मूल्य बढ़न थालेको छ। अण्डा मासु र चल्लोको मूल्य पूर्वावत अवस्थामा फर्किन थालेको नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि अण्डाको समर्थन मूल्य समेत बढ़ाएको छ।
7: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। 29 मंगिर 2082 अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो, त्यस यता बोर्ड बैठक समेत बस्न सकेको छैन।
6: सरकार र आन्दोलनरत लघुवित्त पीड़ित र सरकारबीच बिहिबार पहिलो चरणको वार्ता भएको छ। सरकारको वार्ता टोली गठन गरेपछि शुरू भएको छलफल बिहिबार बिना निष्कर्ष रुंगिएको छ। अर्थ मन्त्रालयमा भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको नेतृत्वमा गठन गरिएको वार्ता समितिले शुक्रबार पुनः छलफल गर्ने निर्णय गरेको छ।
7: नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले सरकारले राहत शिक्षकलाई अयोग्यको बिल्ला भिराएर सेवाबाट बाहिर पठाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो कदम कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ। बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले राहत शिक्षकहरूको स्थायी व्यवस्थापन, पेशागत सुनिश्चितता तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा सरकारले पटक पटक सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउनुभयो।
6: बैतडीको पाटन नगरपालिका 9 खोरपे आसपासका किसानलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ। केही दिन अघि कैलालीको अतरिया स्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटनबाट पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएपछि किसानलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ।
7: अब शेयर बजार घट्ने क्रम लगातार चौथो दिन पनि जारी छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 16.29 अंक 0.60% घटेर 2672.58 अंकमा बन्द भएको छ। अघिल्लो कारोबार दिन भने बजार 2688.88 अंकमा बन्द भएको थियो। बिहिबार बजार 27 अंक भन्दा बढ़ीको ग्याप डाउन भएर 2661.13 अंकमा खुलेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: देश हो खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। चीन, रूस, इरान र उत्तर कोरियाले कुनै औपचारिक रक्षा सन्धि वा रणनीतिक गठबन्धन बिना नै एउटा अघोषित गुट खड़ा गरेको अमेरिकी संस्था फाउण्डेशन फर डिफेन्स अफ डेमोक्रेसीले प्रकाशन गरेको नयाँ पुस्तकले जनाएको छ। एक्सिस अफ एग्रेसर्स काउन्टरिङ द कोअपरेशन अफ चाइना रसिया इरान एण्ड नर्थ कोरिया नामक पुस्तकमा यी चार सरकारहरूले कसरी सैन्य आर्थिक साइबर र प्रविधि क्षेत्रहरूमा एकअर्कालाई समर्थन गर्छन् भन्नेबारे विश्लेषण गरिएको छ। यो सहकार्यले अमेरिकालाई एकै साथ धेरै संकटको सामना गराउन सक्ने चेतावनी पुस्तकमा दिएको छ। सन् 2001 स्थापित एडिडीमा दक्षिणपन्थी विचारधारा नजिक रहेको विश्लेषकहरूको वर्चस्व छ अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ बनाउन र प्रतिस्पर्धी तथा शत्रुहरू अमेरिकामाथि प्रस्तुत गरेका चुनौतीलाई न्यूनीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको दावी यस संस्थाले गर्दछ।
4: अब खेल र खेलाड़ीका खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छाडेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो नै छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए तापनि अहिले सबै खाले फुटबल सुन्नेको स्थितिमा छ। सरकारवाला सबै चुपचाप देखिन्छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले भर्खरै साफ च्याम्पियनशीपको मिति र खेलस्थल तय गरेको छ।
3: अब विचार तथा दृष्टिकोण। नयाँ पार्टी कसरी बन्दैछन् शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्ति दैनिकमा छापिएको छ। मूलधारका पार्टीहरूले असफलता जनतामा व्याप्त निराशाको व्यापार गरी पपुलिस्ट नाराको सहारामा 2079 निर्वाचनमा राष्ट्रपतिले उल्लेखनीय सफलता हासिल गरेको थियो। राष्ट्रपतिले स्थापना कालदेखि नै भ्रष्टाचार नियन्त्रण सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ। 2082 निर्वाचनमा त 48% लोकप्रिय मत र 182 सीट हासिल गरेपछि थप बहस र टिप्पणी नै गर्नु परेन। त्यसैले दस्तावेजमा जेसुकै लेखिए पनि राष्ट्रपतिको नीति र एजेण्डा तथा सरकारको नीति कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा उपपुलिस्ट अनुदार पुँजीवाद र मध्य दक्षिणपन्थी पार्टी भएको देखिन्छ। राष्ट्रपा शाह र लामिछानेप्रति जनताको अपेक्षा उच्च छ। यदि उक्त अपेक्षा पूरा गर्न असफल भए उनीहरूप्रति झन ठूलो वितृष्णा हुनेछ। जुन गतिमा अप्रत्याशित रूपमा उदय भएको थियो त्यही नै गतिमा आकस्मिक रूपमा अवसान पनि हुन सक्छ। राष्ट्रपा र नेतृत्वको परीक्षण नभइसकेका कारणले हरेक पल जनताको परीक्षामा छन्।
4: शासकीय कौशलको परीक्षा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। जनअपेक्षा सरकार परिवर्तनमा मात्र सीमित छैन, शासन परिवर्तनमा केन्द्रित छ। अब नागरिकले लोकप्रिय भाषण होइन प्रभावकारी सेवा चाहेका छन्। आकर्षक घोषणा होइन विश्वसनीय कार्यान्वयन खोजेका छन्। व्यक्ति पूजा होइन संस्थागत सुशासनको अपेक्षा गरेका छन्।
3: सत्ताद्वारा उपेक्षित राज्यको चौथो अङ्ग
5: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खादबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथिभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल।
13: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले बिहानको 6 बज्यो।
14: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
15: युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
16: आज 2083 साल साउन 15 गते शुक्रबार, जुलाई 31 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको द्वितीय तिथि, खीर खाने दिन।
15: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
16: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अपील, हिंसा भड्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुते सहमति।
15: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाट 39 लाखलाई रोजगारी, लघुवित्त पीड़ित संघको वार्ता सकारात्मक।
16: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप।
15: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित, इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
16: र एसियाडका लागि नेपाली टोलीले स्केटिङको प्रशिक्षण थाइल्याण्डमा लिने, विश्वकपको शेयर बेचे, युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
17: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
16: साझा खबरको सबैभन्दा शुरूमा, सामाजिक सद्भाव कायम गर्नका लागि राजनैतिक र सामाजिक क्षेत्रबाट भए गरेको पहलको प्रसंग।
15: सुनसरी लगायतका तराई मधेसका जिल्लामा देखिएको अन्तर्धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री, मन्त्री र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पंक्तिले भेटघाट र छलफललाई तीव्रता पारेको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले यसबीचमा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै परिवारजनहरूमा सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। घटनामा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
18: आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सबके धैर्यता आ संयमता अपना के शांति सद्भाव भाईचारा आ राष्ट्रीय एकता कायम राख के लिए सरकार के तरफ से हार्दिक अपील कर रहल छी।
15: संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवा घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत र यस्ता गतिविधिमाथि कड़ा कदम चालिने प्रतिबद्धता जनाउनुभयो। हिजो नै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग पनि सम्वाद गर्नुभएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन्द्र शाहसित निवास पुग्नु भएको थियो भने उपराष्ट्रपति यादवसँग टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पनि हिजो नै मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँगको सम्वादपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो,
19: दुईजना, चारजना, दसजना, सयजना, हजारजना, लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपिल गर्नुपर्छ र हामीले गरेको अपिल बस्ती बस्तीमा टोल टोलमा पुग्नुपर्छ र त्यो अपिल पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढंगले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ, यो कसैले पनि जित्दैन। मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनुपर्नेछ।
16: हिजो बिहान बसेको सुरक्षा परिषदको बैठकमा राजनीतिक सक्रियताको माध्यमबाट सद्भाव कायम गर्न सकिने सुझाव आएपछि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहतालाई सुनसरी लगायतका विभिन्न जिल्लामा पठाउनु भएको छ। मन्त्रीद्वयले मृतकका परिवारका सदस्य, घाइते, अरू सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल पनि गर्नुभएको छ। आज बिहान 3:30 बजेदेखि सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका परिवारका सदस्य र सरोकारवालाका बीचमा सहमतिका लागि वार्ता भएको थियो, जुन वार्ताबाट 6 बुदामा सहमति भएको छ। सहमतिमा लेखिएको छ, मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने, मृतकका परिवारलाई 10,00,000 रूपियाँ अक्षेपी 10,00,000 रूपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 चार महिना 15 गते अर्थात आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गत साउन 10 गते भएको दुखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसील बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै राष्ट्रपाका कोशी र मधेसका सांसदहरूले राष्ट्रपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढ़ाउनुपर्ने सुझाव दिएका थिए। गैराती नै एउटा सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भटकाउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पंक्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
20: नेपाली कंग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली काँग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो यो अपेक्षा छ। म जेएनयु साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्को एउटा हिंसा थिच्न सक्दैन। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागी जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
16: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
0: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
16: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले मृतकहरूप्रति श्रद्धांजलि अर्पण गर्दै रेडियोहरू तथा आम संचारका माध्यममा क्रियाशील संचारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकोराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तिमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपील गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरोकारवालाबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। यही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनले पनि आपसी सद्भावको लागि अपील गरेको छ।
15: यसैबीच आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव हिजो मधेसभर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिरामा एकजनाको मृत्यु भएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिधाको गोलबजारमा दिउँसो दुई बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरेली दुईका 17 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति दिवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढ़ेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
21: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
15: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई

0: ओआरजी फोन नम्बर 01-5224-352 5224-353
1: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको
3: हरेक कमजोरी आँखाले देखेको संवादबाट
4: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
3: सँगै सीआईएन को फेसबुक पेज युट्युब र टिकटकमा पनि पोषणको सही जानकारी स्वस्थ जीवनको बलियो तयारी
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो त्यस्तै भित्र पृष्ठमा जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ तल्लो अरूणको वित्तीय व्यवस्थापनका लागि म्याद थप अरूण 3 र जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृति लगायतका कामहरू रोकिएका छन् बोर्ड बैठक नबस्दा र सीईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन् त्यस्तै बर्डफ्लूपछि घट्यो अण्डा उत्पादन बढ़्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ
6: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नु भएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ लघुवित्त पीड़ितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ लघुवित्त संस्थाको ब्याजदर र शैलीप्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीड़ितसँग सरकारले वार्ता शुरू गरेको हो हिजो अर्थ मन्त्रालयमा पीड़ित र सरकारी वार्ता समिति बीच करिब 3 घण्टा भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालयले जनाएको छ आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छापिएको छ एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड़ बराबरका खसिबोका बिक्री भएको हो आर्थिक वर्ष 2082-83 पालिकाभित्रका किसानहरूले 7.52 लाख 10 हजार रूपियाँ बराबरको खसिबोका बेचेका हुन् 90 टन हिमाली जडीबुटी निकासी शीर्षकमा खलंगा दार्चुलाबाट लेखिएको खबर छापिएको छ जडीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाण मा हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो गत आर्थिक वर्ष 82-83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली नेपालगंज काठमाडौँ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौं वर्षौंपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खान पुग्थ्यो बाँदर ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे अहिले त्यही जमीनले नगद फलाइरहेको छ पाँच थरको पेदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ आर्थिक कारोबार दैनिकमा घर जग्गा कारोबारमा 34% बढ़ेको बारेमा गोपाल संगडौलाले लेख्नु भएको खबर छ साना उद्योगलाई 39 साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेस अशान्त संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्रीपन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुंगो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ़ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुंगो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल शुरू भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान वज्राचार्यको खबर छापिएको छ। चिकित्सकको लापरवाहीले कपिल वस्तु नगरपालिका साथ धमौलीका सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयले कपिल वस्तु अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य बीमा बोर्डमा नवनियुक्त अध्यक्षका चुनौती शीर्षकमा अर्को विश्लेषण सहितको खबर छापिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। भारतमा लगाइएको लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनैतिक दबावका बीचमा संसदका दुवै सदनबाट पेपर लीक रोक्ने सम्बन्धी कड़ा विधेयक पारित भएको छ। लोकसभाबाट बुधबार पारित भएको सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 हिजो राज्यसभाबाट पनि बहुमतले पारित भएको हो। विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैराती सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लीक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इंग्ल्याण्डमा गर्मीका कारण करिब 2877 जनाको मृत्यु भएको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जूनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1504 भन्दा झण्डै दोब्बरले बढ़ेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेप्रास्त्र आक्रमणमा अमेरिकाका 3 F-35 लड़ाकू विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा ती लड़ाकू विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार आईआरसीजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको किस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
6: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन। दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएता अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाड़ी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफएले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि बढ़ाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैंकक जान लाग्नु भएको छ। 3 असोजमा शुरू हुने एसियाडमा दुवैले स्ट्रीट विधामा भाग लिने खबरहरू सार्वजनिक भएका छनृ।
7: धार्मिक सहिष्णुताका लागि नागरिक समाजको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: पाको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब सामाजिक सद्भाव बढ़ाउन तेस्रो पक्षको भूमिकाको कुरा मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन् विवाद र सम्वादको महत्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी सुभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ
4: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल बन्न पुग्छन् त्यो जटिलतालाई सामान्यीकरण गर्ने क्षमता चाहिँ त्यो धर्मगुरूहरूकै हुन्छ उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ त्यसको तेस्रो पक्षको जुन तपाईँले कुरा गर्नुभयो तेस्रो पक्षको काम भनेको कुरा के भने वातावरण सिर्जना गर्ने हो सहजीकरण गर्ने हो आवश्यकता पर्दा कहिले मध्यस्थता पनि गर्नुपर्छ सूचनाहरू हामीले चाहिँ सही ढंगले प्रवाह पनि गर्नुपर्ने हो जसो अहिले तपाईँहरूले यो गरिरहनु भएको छ यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त मूल उद्देश्य भनेकै समाज शान्ति होस् सद्भाव होस् सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चार संवाद गरिरहेका छौँ त्यसको पनि तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न सक्छ सही सूचना प्रवाह सबैभन्दा सशक्त माध्यम हो नि त त्यसो भने सामुदायिक रेडियो त अझ सशक्त माध्यम हो किन जिम्मेवारपूर्ण ढंगले सूचना प्रवाह गर्छ त्यस कारणले तेस्रो पक्षको संलग्नता अहिले जरूरी छ अब त्यो राज्यले पनि पहिचान गर्न सक्नु पर्यो त्यो एउटा विश्वसनीय पक्ष हुनुपर्छ फेरि द्वन्द्वमा छन् या एउटा मनमुटावमा भएका पक्षहरू छन् अब हामी अरे हिंसामा प्रयोग गर्न चाहन्न द्वन्द्वमा भएका या मनमुटावमा भएका समूहहरू छन् अहिले जुन चाहिँ अब जुन देखा परिरहेका छन् खास गरी अहिले धार्मिक रूपमा भन्दा पनि केही अनुयायीहरू चाहिँ बीचमा चाहिँ मनमुटाव भएको सिर्जना भएको उनलाई उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ जुन कुरा प्रयास भइ पनि रहेको छ
5: जहिले पनि नागरिक प्रयास र मानवाधिकार कर्मीहरूको प्रयासले नै धेरै खालका घटनाहरूलाई एउटा सही मार्गमा लानलाई सरकारलाई सहयोग भएको अवस्थाहरू थिए होइन सरकारी पक्षबाट चाहिँ तपाईँहरूप्रति अलिकति मध्यस्थता होस् सहयोग होस् भन्ने जस्तो कुराहरू
4: यस्तो छ अब अहिलेको सरकार अब निर्वाचित सरकार हो हाम्रो सरकार हो लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनको माध्यमबाट आयो सरकारको हामीले सम्मान गर्नुपर्छ उसको राजनीतिक कानुनी संवैधानिक वैधता छ तर सरकार संवाद गर्न चाहँदैन आफू पनि गर्दैन अरूलाई अगाडि सार्न पनि चाहँदैन खास गरी यो विषयमा त यो चाहिँ सुनसरीबाट जुन कप्तानगंजबाट भएको घटनाको सन्दर्भमा राज्य साह्रै निरीह देखिएको छ राज्यको लापरवाहीपन पनि देखिन्छ न उसले प्रशासनिक संरचना र सही ढंगले परिचालन गरेको छ न सुरक्षा सम्बन्धी र सही ढंगले परिचालन गरेको छ र न नागरिक तहका पहलहरूलाई मान्यता दिएको छ भनेपछि ऊ न आफू गर्छ न अरूलाई गर्ने वातावरण सिर्जना गर्छ त्यसकारण यो अहिलेको सबैभन्दा अहिलेको यो घटनाको लागि अलिकति यो जटिल स्वरूप लिनुमा पनि सरकारको जिम्मेवारी छ त्यसकारण म चाहिँ के आग्रह गर्न चाहन्छु भने सरकारले या सरकारसँग नजिक राजनीतिक दलहरू या सरकारको कुनै संयन्त्रले सुनिरहेको छ भने राज्य जिम्मेवार बनिदियोस् पहिलो कुरा राज्यले पहल लिइदियोस् प्रशासनिक र सुरक्षाको कारवाही होइन सरकारबाट यो सम्भव छैन भने नागरिक तहबाट पहल भएका पहलहरूलाई पनि मान्यता दिनुपर्छ
3: मानव अधिकार कर्मी सुभाकर बुढाथोकीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीको अपीलले हिंसा भट्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल आज बिहान 6 बुझे सहमति
3: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाटै 39 लाखलाई रोजगार लघु वित्त पीड़ित संघको वार्ता सकारात्मक
6: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री भाषा परीक्षाको म्याद थप
3: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित इंग्ल्याण्डमा अत्यधिक गर्मी इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण
6: र एसियाडका लागि नेपाली टोलीले स्कटिङको प्रशिक्षण थाइल्याण्डमा लिने विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ गुरु र चेला बीचको सम्बन्ध तर पछिल्लो समयमा कतिपय गुरूहरूमाथि आक्रमण भएका कक्षा कोठामै त्यस्ता दुर्व्यवहार भएका खबरहरू पनि सार्वजनिक भइराखेका छन् केही दिन अगाडि मात्रै गुरू पूर्णिमा थियो तर गुरू पूर्णिमाको दिन बिहानैदेखि अबेरसम्म सामाजिक सञ्जालदेखि भौतिक उपस्थितिमै फेरि विभिन्न प्रकारका कार्यक्रम पनि गर्ने गरिन्छ एउटा खुल्ला ठाउँ छ, तीनजना व्यक्तिहरू छन्, दुईजना पुरूष एकजना महिला र बीचमा रहेका एकजना अलिकति पाको अवस्थाका जस्ता देखिने व्यक्ति जो शिक्षक जस्ता पनि देखिन्छन्, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अरू बेला मतलब छैन, गुरु पूर्णिमा मात्र गुरूको अति धेरै गुणगान, कस्ता चेलाहरू।
6: हौस् त प्राविधिक साथी रवि दितालाई धन्यवाद, अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष।
7: आँप बलियो भयो भने आँप बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने, ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
7: ध्यान दिनै पर्ने कुरा।
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295625320 र 98420505041।

राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सामान्य विवादबाट शुरू भएको तनाव तराईका अन्य जिल्लामा पनि फैलियो। सुनसरी, सिराहा, सप्तरी, धनुषामा कर्फ्यू, पर्सामा निषेधाज्ञा। पहिलो पटक प्रधानमन्त्री वीरेन्द्र शाहद्वारा राष्ट्रका नाममा सम्बोधन। शान्ति सुरक्षा कायम गर्न सरकारका सबै संयन्त्र परिचालित गरिएको भनाई। सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपील। सुनसरी सहितका जिल्लामा भएका घटनालाई लिएर पूर्व राजा शाहद्वारा चिन्ता व्यक्त। चार देशको गुटबन्दीले अमेरिकालाई चुनौती। रणनीति गठबन्धन बिना नै गुट खड़ा गरिएको दावी। र भारतीय क्रिकेटर रहाणेद्वारा सबै खालका क्रिकेटबाट सन्यासको घोषणा।
1: दैनिक रू 197 मा रू 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG Life's Good.
1: नमस्कार. कान्तिपुर टारीका साथमा पूजनी र म श्रीकृष्ण. शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट.
2: सुनसरीको देवानगंज गाउँपालिकामा गत आइतबार भएको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा तनाव थप जिल्लामा फैलिएको छ. खास गरी प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव 5 जिल्लामा विस्तार भएको हो. दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा 2 जिल्लामा 3 जनाको मृत्यु भइसकेको छ. स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्. सुरक्षा विज्ञ, राजनैतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारले यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनैतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद गरेको छैन. सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव बिहिबार मधेशभर फैलिएको छ. सुनसरीमा गोली लागेका 2 र सिराहामा 1 जनाको ज्यान गएको छ. 4 जिल्लामा कर्फ्यू र 1 निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिइएको छ. सिराहाको गोल बजारमा दिउँसो 2 बजेदेखि लगाइएको कर्फ्यूका बीच प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरही 2 17-वर्षीय गणेश यादवको मृत्यु भएको छ. यस्तै सुनसरीमा घाइते भएका 20-वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा ज्यान गएको छ. आइतबार राति देवानगंज 3 24-वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएपछि तनाव बढ़ेको थियो. केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफलेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको छ भने पर्सामा निषेधाज्ञाको आदेश जारी भएको छ. जनप्रतिनिधिसँग संवादलाई जोड़ दिन निर्देशन दिइएको भन्दै अहिले प्रहरीलाई भीड़ नियन्त्रणका लागि अवस्था अनुसार असुर ग्यास, लाठीचार्ज मात्र प्रयोग गरेर समुदायसँग सहकार्य, अगुवासँग छलफल, जनप्रतिनिधिसँग संवादलाई जोड़ दिन निर्देशन दिइएको छ. सिराहामा ज्यान गुमाएका यादवको शव राजमार्गमै राखेर प्रदर्शन हुँदै आएको थियो. हिजो साँझ प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि लहान पठाएको छ. उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको घाँटीमा गोली लागेको छ.
1: सुनसरी घटनापछि विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। नेपाली भाषाबाट शुरू गरेर मैथिली भाषामा अन्त्य गरिएको सम्बोधनमा प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन हुने, दोषीमाथि कानून अनुसार कार्यवाही गरिने र शान्ति सुरक्षा कायम गर्न सरकारका सबै संयन्त्र परिचालित गरिएको बताएका छन्। संवेदनशील अवस्थामा सबैलाई संयम अपनाउन, सामाजिक सञ्जाल मार्फत घृणा र अफवाह नफैलाउन तथा धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न उनले सबै अनुरोध गरेका छन्।

0: आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईँहरू सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगंज, सिराहा लगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परि निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीड़ित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ। यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्ति प्रचार प्रसार नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु। प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस गतिविधिमाथि कड़ा कदम चालिनेछन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूलसार करूणा, दया, प्रेम र शान्ति नै हो। देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन। आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाईचारा आ राष्ट्रीय एकता कायम राखके लेल सरकारके तरफ से हार्दिक अपील कर रहल छी।
1: यसैबीच सुनसरी घटनाको पाँचौं दिन प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। सरकारका काम कार्यवाहीबारे राष्ट्रपतिलाई औपचारिक जानकारी दिने अभ्यास तोड्दै आएका प्रधानमन्त्री शाह गए राती 9:15 राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्। भेटमा राष्ट्रपति पौडेलले मुलुकका विभिन्न भागमा भएका विषम घटना र परिस्थितिबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे पनि जानकारी गराएका थिए। राष्ट्रपतिले राजनैतिक दल लगायत सबै पक्षलाई साथमा लिएर संयमपूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने देशका विभिन्न भागमा हिंसात्मक घटना बढ़दै गएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई हिजो शीतल निवास बोलाएर चिन्ता र चासो व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहले हिजै उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग फोन सम्वाद गरेका छन्। उपराष्ट्रपति र प्रधानमन्त्री बीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्री शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईले बताएका छन्।
2: राष्ट्रपति रामचन्द्र पौडेलले हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गरेका छन्। राष्ट्रपति पौडेलले अपील जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भ्रातृत्वले नै नेपालको पहिचान र परम्परा भएको बताएका छन्। राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्म प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गरेका छन्। यसैबीच एमाले संयमता अप्नाउन र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तीमा नागरिक राजनैतिक दल तथा सरकारवालालाई संयम बनाउन र सामाजिक सद्भाव कायम राख्न अपील गरिएको हो। भ्रामक प्रचारको पछि नलाग्न तथा समाजमा एकता र भ्रातृत्व कायम राख्न सबै पक्षलाई सक्रिय हुन पनि आग्रह गरिएको छ। यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले सुनसरी लगायतका क्षेत्रमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन्। निर्मल निवासको संवाद सचिवालयबाट जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरीमा भएको आपसी द्वन्दका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिएकोमा चिन्ता समेत व्यक्त गरेका छन्। नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसरी पनि खलल पार्न नहुने सन्देशमा उल्लेख छ। नेपाली समाज आपसी मेलमिलाप र सद्भावमा बस्दै आएको उल्लेख गर्दै पूर्व राजा शाहले देशको मौलिक मान्यता विपरीत अवांछित घटना हुनु चिन्ताको विषय भएको बताएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: रेड बुल बबाल एनर्जी
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार असफल भएमा मुलुक नै असफल हुने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्. प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले भने,
3: यो सरकार बन्ने अवस्थासम्म आयो कतै कसैले, यो मेरो चिन्ता मात्रै हो, मेरो अहिले निष्कर्ष र कसैमाथि आरोप होइन, त्यो ढंगले नलियोस्. यो सरकारलाई पनि फेरि असफल साबित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम गर्न सकेन, त्यसकारण नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन भन्ने गहिरो चिन्ता म तपाईहरूको अगाडि व्यक्त गर्न चाहन्छु.
2: पूर्व प्रधानमन्त्री दाहालले सरकारको नेतृत्वले आफ्ना गतिविधि सच्याएर लैजानुपर्ने र सहकार्यमा अगाडि बढ़नुपर्ने बताए. वर्तमान सरकारलाई असफल हुने छूट नभएको उनको भनाई थियो.
3: यो सरकारलाई असफल हुने छूट पनि छैन. तपाईहरू असफल हुनुभयो भने तपाईहरू मात्रै असफल नहुने, नेपाल राष्ट्र नै असफल हुने खतरा छ. त्यसकारण मैले तपाईहरूलाई गर्ने सुझाव, आलोचना, टिप्पणी यो राष्ट्रको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको लोकतान्त्रिक अधिकार, यो सबैको संरक्षणको निम्ति अनिवार्य छ भन्ने ठानेर म यो कुरा भन्दैछु.
2: अर्को प्रसंगमा दाहालले प्रधानमन्त्री मालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन्. उनले भने,
3: कता कता हिजोको सर्वदलीय बैठकको मात्रै कुरा होइन, सम्माननीय राष्ट्रपतिले यही रोस्टमबाट, यही मञ्चबाट सरकारकै नीति कार्यक्रम वाचन गर्दै गर्दा प्रधानमन्त्री बीचमा उठेर हिँडेको कुरा संसारले हेरेको छ. सम्पूर्ण नेपाली जनताले गहिरो गरी त्यसलाई लिएको छ. गणतन्त्र दिवसको दिन सधैँ नै प्रधानमन्त्रीले सम्बोधन गर्ने हाम्रो लोकतान्त्रिक परम्परा छ. त्यो दिन प्रधानमन्त्रीले गणतन्त्र दिवसको दिन आफू खुला मञ्चबाट सम्बोधन गर्ने कुराबाट पन्छिनु र राष्ट्रपतिलाई तपाई नै बोल्नुहोस् भन्नुलाई पनि नेपाली जनता र बुद्धिजीवीहरूले कसैले पनि सहज रूपमा लिन सकेका छैन.
2: सरकार गठन भए यता सकारात्मक भन्दा पनि नकारात्मक गतिविधि भएको दाहालको भनाई थियो.
4: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले तराईका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि देखिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्. अहिले विदेशमा रहेका देउवाले सामाजिक सञ्जाल फेसबुक मार्फत वक्तव्य जारी गर्दै सामाजिक सद्भाव, एकता र शान्ति कायम राख्न सबैलाई आग्रह गरेका छन्. देउवाले नेपालीहरूको विशेषता सह अस्तित्व, आपसी सद्भाव, एकता र सहकार्य भएको उल्लेख गर्दै सम्पूर्ण नागरिकलाई संयम अप्नाउन र सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेका छन्. उनले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति संवेदना व्यक्त गरेका छन्. साथै घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गर्दै देउवाले हिंसा थप भड्किन नदिन सबै राजनीतिक दलसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्.
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार.
5: कान्तिपुर सविस्तार.
2: सरकारले कर्मचारी तन्त्रलाई थप चुस्त र मेतव्ययी बनाउने भन्दै संघीय निजामती सेवामा पुनः संरचना अघि बढ़ाएको छ. संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा करिब 1800 कर्मचारी दरबन्दी कटौती गर्ने तयारी भइरहेको छ. यसमा 10 सचिव, दर्जनौ सहसचिव तथा विभिन्न तहका कर्मचारीका दरबन्दी हटाइने प्रस्ताव छ भने केही नयाँ निकायमा आवश्यक दरबन्दी थपिने व्यवस्था पनि गरिएको छ. कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको सामग्री. कान्तिपुर सविस्तारमा सरकारले 10 सचिव सहित करिब 1800 बढ़ी दरबन्दी कटौती गर्ने भएको छ. सरकारले कर्मचारी तन्त्रलाई चुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गराएको थियो. सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो. 30 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो. मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जेठ बाह्रमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो। बालेन्द्र शाहको नेतृत्वमा 13 चैतमा सरकार गठन भए लगत्तै ल्याइएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा प्रकाशित सुधार, पुनः संरचना र मित व्ययिताका विषय समेटिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ 15 दिएको बजेट वक्तव्यमा पनि कर्मचारी प्रशासनको बोझिलो संरचनालाई चुस्त बनाइने उल्लेख थियो। सरकारको कार्यसूची र बजेटमा गरिएको घोषणा अनुसार सबै मन्त्रालयको ओ एण्ड एम गरिएको हो। 32 आषाढको मन्त्री परिषद बैठकले त्यही ओ एण्ड एम का आधारमा विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयलाई आधार मानेर मन्त्रालयगत रूपमा दरबन्दी कटौतीपछि नयाँ दरबन्दी स्वीकृत गर्ने कार्य भइरहेको छ। स्वीकृत नयाँ दरबन्दीमाथि प्रधानमन्त्री कार्यालयका मन्त्रालयगत रूपमा छलफलपछि सामान्य प्रशासन मन्त्रालयमा नयाँ दरबन्दी विवरण ल्याउने क्रम पनि जारी छ। राष्ट्रिय निजामती किताबखानाका अनुसार संघ सरकार मातहतको मन्त्रालय, विभाग, कार्यालय सहित 1,885 निकायका 52,000 दरबन्दी छन्। नयाँ ओ एण्ड एमले कुल दरबन्दीको 3.5% हाराहारी दरबन्दी कटौती हुने भएको छ। यद्यपि दरबन्दी कटौतीको अन्तिम संख्या भने मन्त्रालयहरूको ओ एण्ड एमको समीक्षा र त्यही आधारमा नयाँ दरबन्दी स्वीकृत भएपछि मात्र टुंगो लाग्ने प्रक्रियामा संलग्न एक अधिकारीले बताए। प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयुक्त टोली मन्त्रालयगत संगठन संरचनालाई अन्तिम रूप दिन जुटेको छ। टोलीमा संलग्न एक अधिकारीका अनुसार संगठन र व्यवस्थापन सर्वेक्षणलाई अध्ययन गरेर नयाँ दरबन्दीको गृह कार्य अन्तिम चरणमा रहेको बताए। उनका अनुसार प्राय सबै मन्त्रालयमा सहसचिवको हाल कायम दरबन्दीमा कटौती हुनेछ। सबैतिरको दरबन्दी यकिन भइसकेपछि कटौती हुने दरबन्दीको संख्यामा सामान्य हेरफेर हुन सक्ने उनले उल्लेख गरे। सबै मन्त्रालयमा गरी 10 सचिवको दरबन्दी कटौती गर्न लागिएको छ। त्यसमा प्रशासन तर्फका 5 र प्राविधिक तर्फका 5 सचिव छन्। प्रशासन तर्फका 41, शिक्षाका 2 र अन्य प्राविधिक समूहका गरी 45 सहसचिव दरबन्दी पनि कटौती हुन लागेको छ। सबै सेवा समूह गरेर सचिव सरहको विशिष्ट श्रेणीका 73 र सहसचिवको 706 दरबन्दी रहेकामा नयाँ कायम भएको दरबन्दी अनुसार त्यो संख्या घट्नेछ। स्रोतका अनुसार प्रशासन तर्फ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा 7, गृहमा 9, सूचना प्रविधि तथा संचारमा 1, युवा श्रम तथा रोजगारमा 2, स्वास्थ्यमा 2, प्रधानमन्त्री कार्यालयमा 2, अर्थमा 4, उद्योग वाणिज्य तथा आपूर्तिमा 4, पूर्वाधार विकासमा 2, कृषि वन तथा पर्यावरण मन्त्रालयमा 2 सहसचिवको दरबन्दी कटौतीमा परेको छ। परराष्ट्र मन्त्रालयले त्यहाँ रहेको प्रशासन तर्फका 7 सहसचिवको दरबन्दी कटौती गर्ने प्रस्ताव गरेको छ। मन्त्रालयले परराष्ट्र सेवा समूहका एउटा पनि दरबन्दी नघटाएर त्यहाँ रहेको प्रशासन तर्फका 7 सहसचिव तथा लेखा सहित प्रशासनका 9 उपसचिवको दरबन्दी कटौतीको प्रस्ताव गरेको छ। परराष्ट्र मातहत विभिन्न देशमा रहेका महावाणिज्य दूतावासको नेतृत्व, आर्थिक, कूटनीतिक तथा श्रम सहचारीको जिम्मेवारीमा प्रशासन तर्फका अधिकारी पठाइन्छ। प्रशासन तर्फको अधिकारीको दरबन्दी कटाएर परराष्ट्र सेवाकै दरबन्दी कायम गर्न खोजिएको भन्दै सामान्य प्रशासन मन्त्रालयले त्यसमा असहमति जनाएको स्रोतको भनाइ छ। गृह मन्त्रालय अन्तर्गत 9 जिल्लाबाट सहसचिव स्तरको प्रमुख जिल्ला अधिकारीको दरबन्दी कटौती गरिएको छ। अब बैतडी, डडेलधुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीमा सहसचिव जाने छैनन्। 77 मध्ये 61 जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिवको दरबन्दी कायम छ। 52 जिल्लामा मात्र सहसचिवको दरबन्दी कायम हुनेछ। त्यस्तै गौतम बुद्ध विमानस्थल भैरहवामा हाल कायम गृह मातहतको सचिवको दरबन्दी समेत हटाइएको छ। गृहमा नयाँ गठन गरिएको लागू औषध नियन्त्रण विभागका लागि 1 सहसचिवको दरबन्दी थपिएको छ। त्यस्तै नयाँ विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा विभिन्न जिल्ला प्रशासनका लागि शाखा अधिकृत तथा नायब सुब्बाका 95 नयाँ दरबन्दी थपिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमै रहेका 6 सहसचिवको दरबन्दीलाई घटाएर 4 झार्न दवाब दिएको थियो। तर कामको चाप अनुसार मन्त्रालयभित्रको दरबन्दी नकाट्न गृहले अनुरोध गरेपछि त्यसलाई चलाइएको छैन। नवगठित विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयमा विशिष्ट श्रेणीका 1 सचिव, इन्जिनियरिङ सेवाको 2 र प्रशासन सेवाको 1 गरी 3 सहसचिवको दरबन्दी कायम भएको छ। मन्त्रालयका लागि कुल 90 दरबन्दी स्वीकृत भएको छ। स्वास्थ्य मन्त्रालयमा भने 12 तहका 2 अतिरिक्त सचिव सहित 17 दरबन्दी कटौतीमा परेको छ। लगानी, भौतिक पूर्वाधार र शहरी विकास गरी तीनवटा मन्त्रालय गाभेर पूर्वाधार मन्त्रालयको गठन गरिएको छ। तीन मन्त्रालय एक ठाउँमा आउँदा समेत कर्मचारी दरबन्दी कटौती गरिएको छैन, बरू प्राविधिक तर्फका केही दरबन्दी थप भएको स्रोतले उल्लेख गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालय मातहतकै नापी र मालपोत लगायतका जिल्ला तहका कार्यालयको ओएनएम गरिएको छैन, जसले गर्दा मन्त्रालय अन्तर्गतका कटौती र कायम हुने दरबन्दी टुंगो लाग्न बाँकी छ। जिल्ला समन्वय समितिहरूकै पनि भएको छैन। अर्थ मन्त्रालयको दरबन्दी यथावत रहे पनि त्यस मातहतका कार्यालयको केही दरबन्दी कटौतीमा परेका छन्। मन्त्रालय मातहत कार्यालयमा सहसचिवका चार दरबन्दी हटाइएको छ। राजस्व अनुसन्धान विभागका दुई, आन्तरिक राजस्व विभागको एक र सम्पत्ति शुद्धिकरण विभागको एक सहसचिवको दरबन्दी काटिएको हो। राजस्व अनुसन्धान विभाग खारेज भए पनि त्यहाँको सबै दरबन्दी कटौती भएको छैन। विभाग अन्तर्गतका 150 दरबन्दी मध्ये धेरैलाई अन्यन्त्र मिलाएर समग्रमा 100 हाराहारी दरबन्दी कटौतीको प्रस्ताव गरिएको छ। दरबन्दी नघट्ने कानून मन्त्रालयमा पनि छ। कटौतीपछि प्रस्तावित नयाँ दरबन्दीलाई प्रधानमन्त्री कार्यालयबाट सामान्य प्रशासन मन्त्रालय हुँदै सम्बन्धित मन्त्रालय पठाएर र त्यहाँका सचिवले प्रमाणीकरण गरेर राष्ट्रिय निजामती किताबखानामा पठाएपछि नयाँ दरबन्दी कायम हुन्छ। राष्ट्रिय किताबखानामा हालसम्म भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मात्र दरबन्दी 23 स्वीकृत भएर पुगेको छ। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले सामान्य प्रशासनको शुक्रबार र विज्ञान मन्त्रालयको दरबन्दी 23 सोमबार प्राप्त भएको बताए। नयाँ दरबन्दी दर्ताका लागि टीम बनाएर द्रुत गतिमा काम गरिएको उनले उल्लेख गरे।
4: हामीलाई भर्खर प्राप्त सूचना अनुसार सुनसरीको देवानगंजमा गत आइतबार मृत्यु भएका दुई युवाका परिवार र सरकारबीच गैराती सहमति भएको छ। सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङले हस्ताक्षर गर्नुभएको छ भने मृतकका तर्फबाट मृतक
5: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
11: ध्यान दिनै पर्ने कुरा।
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खुल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
13: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 58। रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने दाँत सफा गर्न्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेव संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98 4 33 47 262,
1: 98 10 55 55 85
2: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99525-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: हेर्न बिस्नु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 029575267 मोबाइल 97655 86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा, 9 यातायातको सुविधा भएको।
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421269987 र 98520519906।
13: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

नमस्कार, म जयबहादुर घिमिरे। मैले वर्तमान समयमा यो धार्मिक नैतिक शिक्षा प्रद खालको एउटा गीत सिर्जना गरेको छु र जुन गीतको बोल सोच पहिले एकनाशको जिन्दगी हुन्न कहिले भन्ने छ र यो गीत लोकप्रिय लोकगायिका मनमाया वैवा बहिनीको स्वरमा प्रस्तुत गरेको छु। यसलाई सुनेर सब्सक्राइब गरेर शेयर गरेर कमेन्ट गरेर मलाई प्रोत्साहन गरिदिनु हुन समस्त श्रोता गणमा म हार्दिक अनुरोध गर्दछु।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067। मोबाइल 97438640084।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852519906।
10: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति

0: श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार हर्कमाया, शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजू जय बहादुर, दिदी उर्मिला, भिनाजू लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आईएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आईएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
1: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: सब जानकारीको लागि 029-762-061
11: 029-570-315
2: र 98-520-60-177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
2: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेवा संस्था सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-5254, 98-421-26987 र 98-520-51906।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
10: यसको बारेमा चर्चा मस्त गरौंला। तर यतिखेर भने कार्यक्रममा रहेर प्रस्तुत छ ग्रह गोचर। सूर्य यतिखेर कर्कट राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कुम्भ राशिमा रहेका छन्। मंगल ग्रहको अवस्था वृष राशिमा रहेका छन् भने बृहस्पतिको अवस्था यतिखेरको ग्रहमा हेर्दाखेरि कर्कट राशिमा छन् भने बुध मिथुन राशिमा छन्, शुक्र सिंह राशिमा छन्, शनि मिन राशिमा छन् र राहु कुम्भ राशिमा, अनि केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिले के भन्छ, तपाईँको राशिफल हामी तपाईँलाई जानकारी गर्नेछौ।

0: पहिलो राशि मेष राशि हुनेको लागि दिन सुखद छ, काममा सहज हुनेछ, आमदानीको स्रोत वृद्धि रहनेछ। लगानी सुरक्षित हुनुका साथमा घरमा अतिथिहरूको आगमन, खेलकुदका क्षेत्रमा रुचि वृद्धि रहनेछ।
1: मिथुन राशि,
0: काममा सफलता हात पर्ने खालका योगहरू देख्न सकिन्छन्। इष्टमित्रहरूले साथ दिनेछन् भने काममा सकारात्मक ऊर्जा प्राप्त रहनेछ।
1: कर्कट राशि,
0: लामो दूरीको यात्राहरूमा सहज हुन्छ, नबनेका कामहरू भने बन्दै जान सक्ने सम्भावनाको पनि योग राम्रो राशिमा संकेत छ।
1: सिंह राशि,
0: तपाईँको काममा सफलता हात पर्नुको साथसाथमा साथीभाइबाट पनि सहयोगको अपेक्षा गर्नु शुभ मानिन्छ। इष्टमित्रहरूले पनि साथ दिने योग छ।
1: कन्या राशि,
0: कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि रहनेछ। आटेक ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त। आजको राशिबाट कन्या राशिलाई संकेत ग्रहमा आजको राशिबाट संकेत देख्न सकिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: काममा सफलता हात पर्नुका साथसाथमा मान्यजनहरूबाट आशीर्वाद प्राप्त रहन्छ। सरकारी जागिरको प्रवृद्धिको सम्भावना राशिमा राम्रो छ। वृश्चिक राशिले आजको दिनमा चौथो चन्द्रमालाई हेरिरहेको छ। काममा सकारात्मक नहोला, आज वाद विवादमा फस्नु पर्ने खालका योगहरू छन्। पानीबाट जोगिनुहोला, राम्रो हुन्छ। साथीभाइसँग मिलेमतोमा गरेका कामबाट सकारात्मक ऊर्जा प्राप्तको लागि दिन शुभ छ। लामो दूरको यात्राहरूमा सहज हुने योग देख्न सकिन्छ।
1: मकर राशि,
0: मान सम्मानमा वृद्धि हुनेछ। आर्थिक थाकेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त। आजको राशिबाट संकेत देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दूरको यात्राहरूबाट पनि सहज। आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि काममा सफलता मिल्नुका साथसाथमा दाजुभाइबाट हौसला प्रदान हुनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग पनि राशिमा संकेतहरू देख्न सकिन्छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: दर्पणको छाएमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने प्रयासमा छौं र यतिखेर हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। तपाईँलाई थाहा छ हामी नेपालभरको रेडियोहरूबाट एकैसाथमा यो आवाजलाई गुञ्जयमान गरिरहेका छौं। नेपालमा यतिखेर मेरो एउटा आग्रह छ, तपाईँ हामी कोही पनि धर्मको नाममा यतिखेर जुन द्वन्द भइरहेको तपाईँले देख्न सक्नुहुन्छ, केवल तपाईँ र हामीले गर्दा झन देशमा अशान्ति नफैलियोस्, हामी हामीमा रहेका नेपाली एउटा धर्मले विभाजन नहौं, धर्मले गर्दाखेरि नेपालीपनको आभास नमेटियोस्, यो मेरो कामना छ। तपाईँहरूले जतिले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, कहिले फेसबुकबाट पोस्ट गरेर, कहिलेकाहीँ तपाईँहरू आफ्नै आक्रोशमा केही व्यक्त आफ्नो अभिव्यक्तिहरू व्यक्त गर्दा, तपाईँको वल्लो घर पल्लो घरलाई कहिले जातको आधारमा, कहिले धर्मको आधारमा, कहिले वर्गको आधारमा, कहिले लिङ्गको आधारमा, कहिले धनी र गरीबको आधारमा झै झगडा गर्नु भनेको हाम्रो घरभित्र त राम्रो त नराम्रो भनेर दाजुभाइ लडे जस्तै हो है। त्यसो भएको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, यो बेला शान्तिको कामना गरौं, यो बेला भड्काउने उस्काउने काम नगरौं। धर्म एउटै छ, त्यो धर्म हो सत्य, त्यो धर्म हो पहिलो अनुशासन। त्यसो भएको हुँदा हामीले संस्कार संस्कृति र सद्भावना राखेर अगाडि बढ्यौं भने हामी अवश्य सफल हुने नै छौं। सानो झिल्कोबाट अहिले ठूलो झिल्को बन्दै गरेको यो विवादित कुराहरूलाई हामीले सामान्य रूपमा ल्यायौं। यो सामान्य एउटा घरको के घटना थियो, हुन हुँदैन थियो, ठिक छ, हामीले यसो भन्दै गर्दा फेरि गुरुले यसोको पनि राम्रै भन्नुको भन्न खोजे होइन, हुन हुँदैन थियो, तर त्यसलाई हुँदैन थियो भन्नुको साटो अहिले यति ठूलो राखो बाल्न चाहिँ त्यो पनि हुँदैन थियो। राधे राधे कार्यक्रम ज्योतिष तर्पणबाट यो जानकारी तपाईँलाई दिएँ। धेरैले मलाई यसको बारेमा बोलिदिनु पर्यो भन्नुभएको थियो, यसको बारेमा हामीले बोल्ने होइन, यसलाई हामीले अनुशासित भएर शान्त पार्ने हो। शान्त भइसकेपछि भोलि यसलाई छलफल गरौंला, यसलाई टुङ्गोमा पुर्याउने काम गरौंला, तर अहिले बलिरहेको आगोमा घिउ हाल्ने होइन, पहिले आगो कहाँबाट बल्यो भन्ने पत्ता लाउन घिउ हालेर त आगोको झिल्को पत्ता लाग्दैन, पहिले आगोलाई निभाउने सानो पार्दै जाने अनि बल्ल त आगोमा कोट्याउन मिल्छ क्या हजुर, सानो भुङ्रोमा होइन, दनी बलेको आगोमा त छेउमा जानै सकिँदैन। आगोलाई निभाएर अलिकति सानो पारिसकेपछि त भुङ्रो छेउमा गएर त चिम्टाले कोट्याउन मिल्छ क्या हजुर, के को झिल्कोबाट बलेछ होइन, कोइला कतिरहेछ गन्न पनि मिल्छ पछि। त्यस्तो भएको हुँदा अहिले बलिरहेको आगोलाई कसैले पनि यहाँबाट चाहिँ सल्काउने काम नगरौं, सबैजना शान्त हौ। नेपालमा भएका नेपाली सबै हामी एउटै नेपाली हो भन्ने सबैलाई कामना गर्छु। कहिले हामी किराँतसँग लडाइँ गरेका छौँ, कहिले के गरेका छौँ, कहिले के गरेका छौँ, यस्तो काम गर्न हुँदैन है। कार्यक्रमबाट जानकारी गराए, यो मेरो अरू कुरा भन्न खोजे होइन, हामी संस्कारी हौ मात्रै भन्न खोजे, फेरि गुरुले धेरै कुरा छाँटो भन्नु पर्दैन, फेरि हामी संस्कारी भनेको हेर्नुहोस्, आमा र बाबालाई मात्रै खुट्टा ढोग्ने संस्कारी हुँदैन नि, फेरि सबैतिर संस्कार हुनु पर्यो कि, त्यो संस्कारी हो। यतिखेर हामी प्रत्यक्ष रूपमा तपाईँसँग छौ, यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, 98453 97658 र 98142376 सिधा तपाईँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। नम्बर यतिखेर बिल्कुलै खाली छ, तपाईँ फोन गर्न सक्नुहुन्छ। आज खिर खाना दिन, खिर पनि मजाले खानुहोला, आजको यो खिरमा रोपाई गरेर थाक्नुभएका आमा बुबा दाजुभाइहरू पनि शान्त रहनुहोला खिर खाएर। आज एउटा कमेन्ट पढिहाले, राधे राधे, हिजो सल्यानतिर हाम्रो पात्रबाट पनि रेडियो सुन्न सकिएन, सल्यानतिर कुनै स्थानीय एफएम रेडियो मार्फत बजाउने योजना छैन भनेर मलाई प्रश्न गर्नुभएको छ निरज श्रेष्ठले, उहाँलाई जानकारी गराउँछु। तपाईँको घरमा कुन रेडियोमा कार्यक्रम सुनिन्छ अथवा कुन रेडियो बज्छ मलाई जानकारी गराउनु भयो भने त्यसमा हामी कार्यक्रम बजाउने प्रयास गर्नेछौ, के कस्तो हुन्छ है। यति भने अब कोही जिज्ञासु हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: गुरु राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म डोटीबाट हर्क मल्ल बोल्यो गुरु।
0: हर्क झ्यारैमा हुनुहुन्छ?
1: खुसी छु गुरु, आराम छु। फोन लागिरहेको,
0: फोन लागिरहेछ। अस्ति पनि फोन लागेको थियो, आज पनि लाग्यो होइन?
1: हजुर गुरु।
0: प्रयास गर्यो भने असफल केही छ त?
1: छैन गुरु, असम्भव भन्ने कुरा केही छैन,
0: केही छैन। ल, अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँले?
1: म दुईटा एफएमबाट सुन्दा छु गुरु, बडी केदार र जोराइल एफएम।
0: जोराइल पनि, बडी एफएम, बडी केदार पनि होइन?
1: हजुर गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: गुरु, म एउटा बुवाको तिथि हेर्न चाहन्छु गुरु, बुवा र आमाको। मेरो यो श्राद्ध आउँछ यो महिना।
0: सुन्नु न, यस्ता सामान्य कुराको लागि चाहिँ
1: हजुर
0: मलाई दिउँसो फोन गर्दा म हेरिदिइहाल्छु नि। मलाई तपाईँले फेसबुकमा फलो गर्नु भएको छैन
1: गुरु? म सक्दिनँ, म न्यून दृष्टि मान्छे हो।
0: ल भन्नुहोस् त, हेरिदिइहालौँ। कति सालमा भएको मृत्यु हो तपाईँको बाबाको?
1: 2055 साल, अनि साउन 25 गते।
0: साउनको 25 गते
1: हजुर गुरु।
0: कति बजे भएको मृत्यु हो
1: गुरु? बिहान, अब बिहानै 6 बजेतिर हो कि बिहानै थियो गुरु?
0: जी हो, बिहान 6-7-8 बजेसम्म होइन?
1: हजुर, 6-7 होइन 6:30-6 बजे
0: ल। तपाईँको पिताजीको भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि, बुझ्नुभयो?
1: हजुर गुरु।
0: भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि, अब यसपालि तपाईँले श्राद्ध गर्ने दिन भनेको 14 गते परेको छ है?
1: हजुर गुरु।
0: भदौको 14 गते श्राद्ध गर्नुहोला, अनि 13 गते शनिबार एकसाकी बस्नुहोला है?
1: हजुर गुरु।
0: यहाँ तपाईँको तृतीय तिथि चाहिँ 9:13 पछाडि प्रारम्भ हुन्छ 14 गते, त्यसै दिन श्राद्ध गर्नु। अर्को भन्नु त, अब यसलाई अब तपाईँले सुन्नु न, अब तपाईँले 55 सालको अनि साउनको 25 गते तपाईँको पिताजी बित्नुभयो। मैले के भने, भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि पर्छ भने नि,
1: भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि
0: हो। यो चाहिँ तपाईँले कतै लेखेर राख्नु पर्यो क्या? तपाईँले फेरि हामीलाई सोद्धा यो मिति दिने होइन होइन, कम्तीमा तपाईँलाई के भन्नु पर्यो फेरिदेखि हामीलाई फोन गर्दा, गुरु मेरो बुवाको चाहिँ भदौको कृष्ण पक्षको तृतीय तिथि हो, कहिले पर्छ भन्नुभयो भने हामीलाई सजिलो हुन्छ। अब तपाईँले हरेक साल तपाईँ बिर्सिने, अनि हरेक साल चाहिँ तपाईँको चाहिँ मिति खोज्न पाइएन होइन? ल ल, अब अर्को भन्नु त,
1: 2077 साल साउन 9 गते राति 2:45
0: यो साउनको 9 गते हो
1: हजुर।
0: भोलिपल्ट
1: 45
0: भोलिपल्ट 10 गते हुने बेला हो
1: हजुर गुरु, त्यो दिन पुण्य थियो क्या हो?
0: अब तपाईँले कुरो उल्टो भन्नुभयो नि त, 77 सालको साउनको 9 गते के बार थियो?
1: बार गुरु ठ्याक्कै थाहा भएन, बार त थाहा भएन। 2077 साल अनि साउन महिनाको 9 गते राति 2:45
0: अनि तपाईँको माताजी बितेको बिहान 10 गते भएको कि 9 गते भएको?
1: 2 गते राति, 10 गते बिहान,
0: 9 गते राति
1: हजुर।
0: यो हो भने, यो हो भने तपाईँको साउन महिनाको शुक्ल पक्षको 5 तिथि छ है?
1: हो, त्यही गुरु, यहाँ गुरुलाई हेराएर परिय तिथि भन्यो होइन?
0: के तिथि?
1: परिय तिथि, परिय प्रतिपदा तिथि।
0: ए हजुर,
1: मलाई विश्वास भएन गुरु, त्यही भएर हजुरलाई सोधेँ हौ मैले।
0: ए अब तिथि पनि हेर्न जान्दैन त्यहाँका ब्राह्मणले भने
1: गुरु, त्यतिसम्म नभनौ गुरु होइन?
0: अनि अनि यो त सामान्य कुरा हो, तपाईँको पात्रमा लेखेको हुन्छ त, लेखेको कुरा त पढ्न जानु पर्यो नि।
1: त्यही गुरु मैले भने, म श्राद्ध गरिरहेको छु गुरु, म बाबुको पनि गर्छु, आमाको पनि श्राद्ध गर्छु
0: हजुर,
1: र मलाई विश्वास नभएर, हजुरप्रति आस्था विश्वास भएर मैले खोजे गुरु। यो अब शून्य गुरुलाई पनि झल्को गयो होला उनको दिमागमा होइन?
0: ल सुन्नु फेरि, 2077 सालको श्रावणको 9 गते राति 10 गते बिहान हुने बेला जस्तै 1 बजे 2 बजे 3 बजे 12 बजे फरक परेन क्या? तपाईँको त्यो बेला पञ्चमी तिथि छ, श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी। यो श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई के भनिन्छ? अब तपाईँको यसपालि चाहिँ श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी श्राद्ध 5 गते भदौ परेको छ, 4 गते एक साकी प्रश्न, 5 गते ए होइन माफ गर्नुहोला, भदौ 1 गते परेको छ, भदौ 1 गते परेको छ, यसलाई नाग पञ्चमी भन्ने गरिन्छ, नाग पञ्चमीकै दिनमा गर्नुहोला, यसपालि पनि त्यही नाग पञ्चमी गर्नुपर्छ है। 31 गते यो साउनको 31 गते आइतबार एक साकी बस्ने, भदौको 1 गते पञ्चमी परेको छ सोमबारको दिन, यसलाई नाग पञ्चमी भनिन्छ, त्यही नाग पञ्चमीकै दिन तपाईँले श्राद्ध गर्ने है, त सधैँभरि जिन्दगीभरि नै सम्झिनु
1: अब एकदमै गुरु एकदमै त्यो त अब बाँचन जेल गर्नुपर्ने हो।
0: ल अहिले छुट्टी हो राधेश्याम। हामीसँग हुनुहुन्थ्यो आफ्नो आमा र बाबाको तिथि हेरेर जानुभएको छ, उहाँले के दृष्टिबिनी पनि छु भन्नुभयो, त्यो उहाँको लागि मैले सबै काम गरिदिएँ, तर अन्य श्रोताहरूको लागि तपाईँको पनि तिथि खोज्नु परेको छ, तपाईँले दिउँसो फोन गरेर अथवा फेसबुकमा म्यासेज लेखेर वाट्सएपमा म्यासेज गरेर यसको यो तर भन्ने बेला समय पनि पक्का लेख्नुपर्छ है, यसको तिथि भनिदिनु पर्यो, मेरो बाबाको मृत्यु भएको भनेर प्रष्ट रूपमा खोलेर लेख्नु भयो भने हामी त्यसको सबै कुराको जानकारी गराउँछौ। अनि कहिलेकाहीँ जन्मोत्सव गर्नु पर्यो, तपाईँ गतिको आधारमा जन्मोत्सव गर्नुहुन्छ भने तपाईँले भनेको मिल्दैन, गरेको मिल्दैन, त्यसो भएको होला तिथि अनुसार नक्षत्र अनुसार गर्दा सबैभन्दा उत्तम हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर म सभा पोखरीबाट।
0: सभा पोखरी खोटा के अरे शङ्खोसभा जिल्लाबाट।
2: सभा पोखरी।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: शङ्खोसभा गुरु।
0: है हजुर। अनि कसको बारेमा हेर्न चाहनुहुन्छ अहिलेदेखि तपाईँ?
2: हजुर म मेरो कान्छो छोराको।
0: कान्छो छोराको हेर्न चाहनुहुन्छ है?
2: हजुर।
0: लु भन्नु त उता रेडियोको भोलामलाई साना गर्नु है।
2: हजुर हुन्छ।
0: फेरि फोन ठ्याक्कै काटिन्छ नि फेरि।
2: हजुर गुरु म एउटा कुरो सोध्नु मन लागेको थियो, जस्तै बडीबा फस्नु भएको छ कि गुरु?
0: तपाईँको बडीबा बित्नु भयो?
2: मेरो बडीबा ससुरा खस्नु भएको छ, 6 महिना भयो होइन?
0: हजुर।
2: अनि बर्खन्त भएको छैन अहिले, मलाई सभा पोखरी जान मन लाग्यो, हुन्छ हुँदैन होला गुरु?
0: मजाले बाजा बजाएर हुन्छ
2: जान हुन्छ गुरु
0: मजाले। तपाईँको ससुराको दाई बित्नु भयो?
2: हजुर हजुर हजुर।
0: क्रिया पनि उहाँको छोराहरूले गर्नुभयो?
2: गरिरहनु भएको छ।
0: उहाँहरू आफ्नो तालमा चल्नु भएको छ, आफ्नो घर छुट्टै छ?
2: हजुर।
0: रेडियोको भोल्युम सानो गर्नु, रेकर्ड गर्नु है आवाजलाई। तपाईँको काका ससुरा, ठुलो बाउ ससुरा अथवा बडाबा ससुराको जुठो तपाईँलाई 13 दिन भन्दा 14 दिन लाग्दै लाग्दैन? लाग्दै लाग्दैन। तपाईँको कसो लाग्छ सुन्नु, तपाईँलाई 13 दिन भन्दा धेरै जुठो, तपाईँको बाको, तपाईँको आमाको, तपाईँको ससुराको, तपाईँको सासूको र तपाईँको जेठाजुको जुठो चाहिँ तपाईँको श्रीमानलाई 45 दिन लाग्छ। अब तोन्दहरू कसैको 13 दिनदेखि उता लाग्दैन, तर यहाँ के भयो भने दसैँ आउँछ, दसैँमा खसी काट्नु हुन्छ, टिका लाउनु हुँदैन भन्ने परम्पराले पैसो जोगाउने परम्परा भयो, बिग्रियो।
2: हजुर अनि त्यही भनेर गुरु, अनि यहाँको गुरुहरूलाई सोधेको, अनि लो अहिले चाहिँ हुँदैन, अब यस्तो बेलामा कसरी जानु?
0: लो यो आवाज, यो आवाज रेकर्ड गर्नु, फेरि पनि बोलिदिउँ, रेकर्ड भएको छैन अघि। कुन गुरुले भन्नुभएको उहाँको, उहाँलाई गरेर यो आवाज दिनु होला, लक्ष्मण गुरुले भन्नुभएको यस्तो हो, अब कहाँ लेखाएको छ अरे देखाउनु अरे भन्नु, जुठो लाग्ने निर्णय सिन्धुमा धर्म सिन्धुमा। मैले फेरि पनि भने यो हजुरलाई मात्र नभए अरूलाई पनि काम लाग्छ, बाउको, आमाको, तपाईँलाई सासूको, ससुराको, तपाईँलाई 1 वर्ष जुठो लाग्छ होइन, तपाईँको आफ्नै जेठाजु, आफ्नै देउरानी बित्यो भने 45 दिन तपाईँ घरमा जुठो बार्नु पर्छ। त्योभन्दा अर्को काका ससुरा बिते, काका ससुराका भाइ बिते, उता ठुली आमा, सानी आमा के हुन्छन्, 13 दिन भन्दा धेरै जुठो कसैको लाग्दै लाग्दैन, लेखेको छैन काहीँ। अनि फेरि सुन्नु न तपाईँहरू, तपाईँले के बुझ्नु भने नि, जुठो भन्ने शब्द छ नि, यो आफैमा जुठो छ क्या शब्द हो किन भन्नु त, अनि जुठो शब्दमा चाहिँ गमका गम खसी काटा खाना चाहिँ हुन्छ, दसैँमा टिका लाउनु हुँदैन भन्ने परम्परा तपाईँलाई मान्ने हो त अब? अनि तपाईँको बडाबा ससुरा बित्नुभयो, तपाईँको घरमा 6 महिना भइसक्यो, कचोटि आए मासु भन्नु त, नढाटिकन छाती नाचेर भन्नु है आज,
2: आएन गुरु
0: एकचोटि पनि आएन
2: अब त्यो त दसैँ तिहार त आयो होला नि गुरु
0: अनि किन आएन भन्नु भाइ अनि तपाईँले दसैँ तिहारमा चाहिँ टिको लाउनु भयो कि लाउनु भएन हजुर सुन्नु न म भन्दैछु त्यही भएर तपाईँलाई मैले प्रश्न पार्न खोजेँ दसैँमा टिको लाउनु भएन मासु चाहिँ खानुभयो हो ए हजुर ए हजुर बोल्नु न उहाँलाई बोल्न अलिक अड लाग्यो जस्तो लाग्यो मलाई उहाँ हामीसँग बाटो छुटिसक्नु भएको छ कस्तो परम्परा छ क्या सम्झेर ल्याउनु न जस्तै कुनै पनि छोराको चिना हेरेर यसकोबाट बाउको आउँदैन गुरुबा भन्नुहुन्छ अथवा बाउको चिना हेरेर यो बाउको हेर्दाखेरि छोराछोरीको आउँदैन सबैको आउँछ होइन र भन्नुहुन्छ तपाईँलाई कतिसम्म म सम्झाइरहेको छु भने तपाईँको बाउको चिना हेरेर भनेको पिताजी बाबा होइन ड्याडी के भन्नुहुन्छ मैले ठेट नेपाली भाषा बोले हो तपाईँको बाबुको अथवा तपाईँको पिताजीको चिना हेर्दा तपाईँको भाग्य थाहा हुन्छ भने तपाईँको जन्मयति किन चाहियो तपाईँको चिना किन चाहियो छोराको आउनेले त नातिको पनि आउँछ होला नि त फेरि अलिकति तपाईँले पनि सेन्स लाउनु न क्या ज्योतिष शास्त्र हच्चक भरमा हुँदैन क्या यो साइन्स हो विज्ञान हो भनिरहेको छु म विज्ञानले के भन्छ तेरो बाबु जन्मेको यो महिना तँ जन्मिस यो महिना तेरो पिताजी जन्मेको साल महिना गते फरक छ तँ अस्ति भर्खर जन्मेको करिलो छस् अनि फरक परेन।

0: ज्योतिष शास्त्र कसिएर पाँच छ वर्ष पढ्नुहोस्, कसिएर फेरि लाखर लोकर पाहाड हुँदैन, कसिएर पाँच छ वर्ष पढ्नुहोस्, फेरि तपाईँलाई सबै कुरा सजिलो लाग्छ। सातौं घरको मालिक कस्तो अवस्थामा छ, निच छ कि शत्रु गृही छ कि शत्रु दृष्टि छ कि, मालिक त फेरि सातौं घरमा कसले देखेको छ त्यो पनि हेर्नु पर्यो। फेरि अलिकति झ्याउँछ झ्याउँछ क्या, फेरि कता कता दिमाग लाग्नुपर्छ फेरि होइन। तर सजिलो छ ज्योतिष शास्त्र, भनेको सबैलाई मिल्छ, भनेको अनुसारले काम गर्नुभयो भने सबै सफल पनि हुनुहुन्छ। त्यसो भएको हुँदा यो तपाईँहरूले जुठो बारानीको न्युमा दसैँको टिका बहिष्कार नगरौँ होला। देवी भगवतीको आशीर्वाद र प्रसाद टिको मात्रै बार्ने, घरमा बत्ती बाल्न बार्ने, मासु खान पनि हुने, घर बनाउन पनि हुने, संसारै गर्न हुने, मैथुन आदि कर्म गर्न पनि हुने, जुठो बार्ने मान्छेले मैथुन आदि धर्ममा रहन हुँदैन। हो आमा बित्नु भएको छ, बाबा बित्नु भएको छ, सेतो वस्त्र लाउनु भएको छ अथवा लाउनु भएको छैन, एक वर्ष बार्छु भन्ने कल्पना गर्नुभएको छ भने पत्नीसँग टाढा, पतिसँग टाढा, एकचोटि पनि जोगेर सहवास भयो भने तपाईँको त्यो पुरै एक वर्षको फल नाश हुन्छ शास्त्रमा त्यही लेख्छ। त्यो बार्नीको अर्थ सेतो वस्त्र लगाएर पतिसँग रमण गरेर, पतिसँग रमण गरेर जुठो बारेको अर्थ लाग्दैन सज्जनहरू। म अलि छुच्चो छु अरूभन्दा, म प्रष्ट बोलिदिन्छु तपाईँहरूलाई, मनमा कति छुच्चो बोलेको होला भन्ने लाग्न सक्छ, त्यो तपाईँको भावना हो, मैले तपाईँले बुझ्नुहोस् भन्ने हिसाबमा प्रष्ट पार्न मात्रै खोजेको। दसैँमा मासु खान हुने तर टिकाको दिन टिका लाउन नहुने, यो संस्कारलाई हामीले तोड्नुपर्छ। दसैँमा टिकाको टिकारी खर्च जोगाउनलाई गरिएको अभियान, अबदेखि टिकामा आशीर्वाद दिने हो, पैसा दिने होइन, बरु तपाईँले आशीर्वाद चाहिँ छोड्न हुँदैन है। कार्यक्रम ज्योतिष दर्पणमा यिनै जानकारी दिए, अझ धेरै व्यक्तिहरूसँग फोनमा कुराकानी गर्नु छ, अहिलेका लागि छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: आजको कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। 9853597658 र 9812673601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ अनि तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 9853597658 र 9812673601 सिधा हामी प्रत्यक्ष रूपमा हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, जय श्री कृष्ण। राधे राधे हजुर,
1: राधे राधे नारायण गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: खोटाङ जिल्लाबाट।
0: अनि को हो त, नाम पनि भनिदिनु पर्यो नि।
1: म शारदा थापा।
0: शारदाजी आरामै हुनुहुन्छ?
1: एकदम गुरु आराम।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ शारदाजीले? त्यहाँ
1: रेडियो खोटाङ गुरु।
0: कसको बारेमा हेर्नुहुन्छ आज?
1: आज मेरो नातिनको बारेमा सोधौँ गुरुलाई, दुःख दिउँ भनेर।
0: नातिनी कि नाति?
1: नातिनी।
0: नातिनी है, छोरीको छोरी होला फेरि?
1: छोराको छोरी।
0: ए छोराको छोरी। ल, घरमा लक्ष्मी आगमन भएछ। कति सालमा भयो आगमन?
1: यही अस्ति साउन 11 गते सोमबार बेलुका 7:54
0: पहिले साल भन्नु पर्यो नि हजुर, त्यसै कि कहाँ पाइन्छ त नि।
2: 2083 साल
0: हजुर,
2: साउन 11 गते सोमबार बेलुकीको 7:57 पैदा भएकी छिन्।
0: बा राधे राधे।
2: बा राधे राधे गुरु।
0: अनि कहाँ भयो तपाईँको नातिनीको जन्म चाहिँ?
2: दिप्रुङ चुइचुमा डाँडा गाउँ वान्डामन 2 ओखरे हस्पिटल
0: भनेको खोटाङ जिल्लै पर्यो होइन?
2: हजुर खोटाङ जिल्ला।
0: राशिको नाम त धनकुमारी आएछ, राम्रो नाम आयो।
2: हजुर हजुर।
0: अनि धनकुमारी नाम आयो अनि चतुर्दशी तिथिमा जन्म छ, पनि शुक्ल पक्षको राम्रै हो। लग्नमा राहु अलि एकोरेकोरे खालको हुन्छन्, नभए अलिअलि लग्नमा राहु भएको मान्छेलाई कहिले काहीँ छालाहरूमा समस्या आउने हुन्छ।
2: हजुर।
0: अहिले बल्ल सानै छिन्, अब अरू केही हेर्नु परेन होइन?
2: हजुर, उनको चाहिँ दिन दशा गरेको उचार कस्तो छ भनेर।
0: ठिक छ ठिक छ। अब यो नारायण गर्ने कहिले हो त?
2: हजुर नारायण अब 11 दिनमा
0: हो। नारायण गरिसकेपछि चिन्ह टिप्पणीहरू बनाउनु, अझ धेरै हेराउनु, तर त्यस्तो धेरै हेराउनु पर्ने जरुरी पनि छैन। सामान्य राशिको नाम चाहिँ धनकुमारी नाम राख्नु होला, धनुराशि हुन्छ, लग्न चाहिँ कुम्भ लग्न आउँछ लेखेर राख्नु होला, पछि चिन्ह बनाउँदा सजिलो हुन्छ है।
2: हुन्छ गुरु। ल
0: राधे राधे। नामहरू मात्रै जुराउनुको लागि त दिउँसो मलाई मेसेज गरे त भइहाल्छ नि। छैन छैन, केही छैन, राम्रो छ है त। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। एउटा कुरो जानकारी गराउँ, तपाईँले छोराछोरी पाइसकेपछि कम्तीमा पनि नामाकरण, नामको पूजा नगरिकन त्योभन्दा बढी काम सकभर नगर्नको लागि अनुरोध गर्छु। नारायणमा नामको पूजा हुन्छ होइन? तपाईँले नारायणको दिन पिपलको पातमा नाम लेखेर ओम स्वस्ति श्री लेखेर विधि छ नि होइन, श्रीमङ्गलमूर्तय लेखेर, अब गुरुहरूलाई थाहा हुन्छ नि सबैलाई, खै थाहा छ कि छैन, अब तपाईँकोतिर गर्नु चाहिँ गर्नुहुन्न, गर्नुपर्ने चाहिँ नामको पूजा गर्ने विधान छ हजुर होइन, अनि सन्डको हवनहरू गर्ने विधि छ हजुर है। मेरो छोराछोरीलाई दैत्य शिक्षा नआओस् भनेर चाहिँ हवन गर्नुपर्छ त्यहाँ, मेरो छोराछोरी धार्मिक बनुन् भन्नुपर्छ, सूर्य दर्शन गराउनुपर्छ। अब यसको अर्थ के हो भने नामाकरण भन्दा पहिले छोरीलाई घाममा ल्याउन हुँदैन भन्ने अर्थ पनि हुन सक्छ है यसको। त्यही भएर त त्यहाँ त्यो दिन सूर्यलाई दर्शन गराउनु भन्छन् त नि, तर आजभोलि त छतमा लगाएर तेल लाउने चलन छ, आँगनमा ल्याएर तेल लाउने चलन छ होइन, त्यो पहिले पहिले अलिकति जाडो बढी भएर होला त्यस्तो गरेको होइन। कोही हुनुहुन्छ आज? स्वागत गरिहाल्छु फेरि। राधे श्याम भगवान।
3: हजुर गुरु। राधे राधे।
0: कहाँदेखि बोल्नुभयो देउता?
1: नेपाल डाँडाबाट हो।
0: नेपालै डाँडा भोजपुर जिल्ला हो?
1: हजुर
0: भोजपुर जिल्ला हो।
1: हजुर भोजपुर नेपाल डाँडा।
0: अनि कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ?
1: रेडियो शङ्ख सभा
0: है।
1: हजुर
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोराको बारेमा।
0: अरू भन्नु त, साल महिना गते समय?
1: 2062 साल असार महिनाको 23 गते।
0: असार महिनाको 23 गते
1: हजुर
0: कति बजे?
1: गते बिहिबार बेलुका 4:50 जाँदा।
0: बेलुकाको 4:50 भनेको साँझ हो?
1: हजुर साँझ।
0: कुन जिल्लामा भयो तपाईँको छोराको जन्म?
1: सुनसरी धरान सुनसरी
0: घोपा क्याम।
1: हजुर
0: यो चिनाले के भन्छ भने राशिको नाम हिरामणि नाम आउँछ, कर्कट राशि हुन्छ।
1: हजुर
0: के राशि हेर्ने गर्नु भएको छ अहिलेसम्म?
1: कर्कटै हेर्ने गरेको छ।
0: नाम चाहिँ के राख्नुभयो त गुरुबारले त्यहाँ?
1: हरिबहादुर राखेको छ।
0: हरिबहादुर हुन्न, हिरा कुमार हिरा बहादुर नाम आउँछ है, हिरामणि नाम राख्नु सबैभन्दा राम्रो। बुझ्नुभयो कि भएन?
1: हजुर हिरा बहादुर हरि बहादुर भनेर भन्नुहुन्छ। अनि
0: दुईटा नाम भन्न पाइन्छ त, राशिको नाम त एउटा हुन्छ नि, जे पनि भन्न पाइयो त।
1: हजुर त्यही त हरि बहादुर राखेको छ, अब कुन राख्दा हुन्छ भनेर।
0: चिना पनि हरि छ भने चिना काम छैन त चिना।
1: हजुर
0: अनि हिरामणि नाम आउँछ, कर्कट राशि हुन्छ। यतिखेर शनि भन्ने ग्रह चलिरहेको छ, अझै 1 वर्ष 4 महिना बाँकी छ है। अब यो ग्रहमा अलिकति दोष परेको छ, अंगारक युग पनि छ, बिचमा पढाइ छोड्यो छोराले हो?
1: गुरु
0: तपाईँ घरमा छोरालाई काल सर्पयोग पनि पर्या रहेछ। अर्को कुरा के पर्या रहेछ भने तपाईँको घर परिवारमा अकालमा कोही मान्छे मृत्यु भएको छ अरे।
1: पहिले हजुरबाहरू खस्नु भएको अरे गुरु।
0: तपाईँको जेठाजु देवर ठुलाबाहरू कोही कोही?
1: हजुरबाहरू जेठाजु देवर त होइन, हजुरबाहरू चाहिँ भन्नुहुन्थ्यो बुवा आमाहरूले।
0: अनि सप्ताह लाउने तयारी गर्नु भएको छैन?
1: छैन गुरु त्यस्तो, अब तयारी बिस्तारी नै हुन्छ होला, यतिखेर चाहिँ तयारी छैन।
0: अलिकति तपाईँको घरमा पितृको दोष परेको छ, पढाइमा कमजोरी छ बच्चाको होइन, यो काल सर्पयोग पर्या छ। यो छोरा जब 3 वर्ष हुनुभयो, तपाईँ र तपाईँको श्रीमानको मजाले झगडा पर्यो बेला है, याद छ कि याद छैन? होइन यस्तो हुन्छ, घर झगडा सबैको हुन्छ सामान्य, त्यसलाई सल्लाह भन्छु मैले। तर तपाईँको यो छोरा 2 वर्ष कटिसकेपछि धेरै ठुलो समस्या आयो नि घरमा। अब यसको लागि काल सर्पयोगको शान्ति गर्नुपर्छ, गुरु चण्डालीको शान्ति गर्नुपर्छ, अङ्गारकको शान्ति गर्नुपर्छ। तपाईँले सकिन्छ घरमा सप्ताह लाउनुपर्छ, यो काल सर्पयोगको लागि ग्रहको रत्नहरू धारण गर्नुपर्छ, ग्रहको कवचहरू धारण गर्नुपर्छ, अनि बल्ल राम्रो हुन्छ है। अब कवच र औँठीको लागि हामीसँग दिउँसो सल्लाह गर्नु, अनि काल सर्पयोगको शान्ति चाहिँ अब आउने 1 गते भदौको 1 गते नागपञ्चमीको दिन खोलाको तीरमा अथवा शिवजीको मन्दिरमा गएर सुनको सर्प बनाएर विधिवत रूपमा शान्ति गरेर खोलामा चाहिँ तपाईँले पूरा रूपमा विधि पुर्याउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर त्यसको लागि के गर्नुपर्छ त गुरु? ब्राह्मणहरू पढाउनु पर्छ कि गुरुहरू के गरेर गर्दा?
0: पण्डितहरू चाहिन्छ, 8-10 जना ब्राह्मणहरू राखेर गर्नु होला। बिहिबार र मंगलबार घरमा लसुन प्याज माछा मासु खुवाउनु हुँदैन, कसैले पनि खान हुँदैन। बिहिबार र मंगलबार तपाईँ घरमा बार्ने अनि शान्ति गर्ने कवचहरू लाउनुपर्छ, घाँटीमा एउटा बुटी हुन्छ, तपाईँ के भन्नुहुन्छ? बुटी लाउनुपर्छ, हात कमलामा औँठी लाउनुपर्छ, राहु र केतुको गोमेद र लसुन्य भन्ने, त्यो लगाइसकेपछि धेरै कुरामा सुधार हुन्छ, त्यसपछि शान्तिहरू गराउनु। यो कवचहरूको लागि चाहिँ दिउँसो सम्पर्क यही नम्बरमा गर्नु होला है त।
1: हजुर गुरु। अनि कुन रङ कुन दिशा राम्रो हुन्छ?
0: 4 अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ। भाग्यमानी हो तर ग्रहले साथ दिएन, बेलैमा शनि लागेछ, अब विशेष गरी शान्ति नगरे उन्नति हुन गाह्रो छ है त।
1: हजुर गुरु हस्।
0: राधे राधे।
1: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने हामी तपाईँलाई जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97 658 र 98142 73 601 सिधा सम्पर्क गर्छौं। फोन बिल्कुलै खाली छ, नम्बरमा फोन गर्नुहोला, फोन लागिरहेको छ, फोन आएको छैन आज। अब तपाईँहरू फोन लाग्दैन भनेर मात्रै बसिदिनुहुन्छ, त्यो सबैभन्दा ठूलो समस्या त हो। हामी प्रत्यक्ष रूपमा तपाईँलाई धर्म संस्कार संस्कृतिको बारेमा हामी जानकारी दिइरहेका छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिँदै आइरहेका छौं। यतिखेर नेपालभरमा कार्यक्रम एकैसाथमा तपाईँ सुन्दै हुनुहुन्छ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने दिनैभरि यिनै नम्बरहरू खुल्ला गरेका छौं, तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। आज हामीले तपाईँलाई विशाखा नक्षत्रको बारेमा, अनुराधा नक्षत्रको बारेमा लगायत विभिन्न नक्षत्रको बारेमा हामीले तपाईँलाई जानकारी गराउँदै आइरहेका छौं। हामीले आज पनि फेसबुकमा नयाँ कुराहरू अपडेट गरेका छौं। तपाईँको नक्षत्र त पर परेन, तपाईँको नाम त पर परेन, एकचोटि त्यहाँ गएर हेरेर तुरन्तै कमेन्ट गर्नुहोला, अथवा पर्यो भने अरूलाई थाहा दिन मन छैन भने खुसुक्क मेसेन्जरमा म्यासेज गर्नुहोला, गुरु मेरो त पर्यो त के गर्ने होला भन्नु पर्यो, त्यसको समस्याको समाधान पनि छ है। बुझ्नुभयो कि भएन? हामी धेरैभन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। 98453 97 658 र 98142 73 601 सिधा तपाईँ र मेरो सम्पर्कमा रहने हामी नम्बर दिइरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: हजुर राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म अहिले प्युठानदेखि बोल्दैछु, आसाराम सारु।
0: आसारामजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
3: अहिले रेडियो शिवराजदेखि सुन्दैछु।
0: हजुर
3: रेडियो शिवराजदेखि सुन्दैछु।
0: रेडियो शिवराजबाट?
3: हजुर सुन्नु त।
0: शिवराजमा कार्यक्रम दैनिक रूपमा सुनिन्छ?
3: हजुर हजुर दैनिक रूपमा सुन्दै आइरहेको छु।
0: हो आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मेरो कान्छो छोराको बारेमा भन्न चाहन्छु।
0: साल महिना गते समय भनिदिनु त।
3: हजुर 2074 साल 5 महिना 5 गते।
0: तपाईँले फोन राखेर फेरि फोन गर्नुहोला, अहिले छुट्टी यहाँ राधे श्याम कपीमा लेखेर फोन गर्नुहोला। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिने प्रयासमा छौं, हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिइरहेका छौं। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे राधे हजुर।
4: गुरु राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
4: हजुर म बझाङदेखि
0: नवराजी। पछाडिपट्टिको भोलमको अलिकति सानो गर्नु पर्यो भन्दै थिएँ, फोन डिस्कनेक्ट भइसकेछ, माफ गर्नुहोला। हाम्रा धेरै कुराहरू नियमहरू छन्, नियममा रहेर फोन गर्नुहोला। तपाईँलाई नियममा रहन मन लाग्दैन भने फोन नगर्नुहोला, बरु फोन नआएकै जाति। आवाज ठुलो पारेर पछाडिबाट रेडियो घन्काएर त्यही नजिकै गएर नबोल्नुहोला। अनि साल महिना गते समयहरू भन्दाखेरि महिनाको नामहरू भन्नुहोला, अनि कपीमा लेखेर भन्नुभयो भने अझ छिट्टो हुनेछ, म यो कुराको जानकारी गराउँछु। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे श्याम हजुर।
5: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म यता शङ्कर शर्माबाट।
0: हजुरको शुभ नाम?
5: खुसी आले मगर।
0: खुसी आले मगर कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर खुसीजी?
5: शङ्कर शर्मा।
0: शङ्कर शर्माबाट सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले यतिखेर?
5: म मेरो आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
5: 2058 साल
0: जेठ महिनाको 3 गते भन्नुभयो?
5: हजुर।
0: कति बजे?
5: बेलुकी 5 बजे गुरु।
0: ठ्याक्कै 5 बजे भनेको साँझको होइन?
5: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो?
5: इलाम जिल्लामा गुरु।
0: इलाम जिल्लामा जन्मिनु भयो. कतिको कार्यक्रम सुनि गर्नु भएको छ? तपाईँको लागि राशिको नाम सीता देवी हो. जिन्दगीमा धेरै ठक्कर खानु भएको छ होइन? धेरै नि क्या. काल सर्पयोग परेको छ. काल सर्पयोग पनि कस्तो छ भने पुरै मंगललाई राहुको दृष्टि परेको छ. न भाइहरूसँग कुरा मिल्छ, न प्रेमसँग कुरा मिल्छ, न भोलि बिहा गरेपछि कुरा मिल्छ, न आमाबाउसँग कुरा मिल्छ. भोलिको दिनमा अझ धेरै समस्या आउँदैछ. सबैभन्दा तपाईँ एक्लो हो? तपाईँ एक्लो मान्छे हो? मैले भन्न खोजेको एक्लो भनेर फेरि दाइभाइ छैन भन्न खोजे होइन. तपाईँ कोहीसँग कुरो मिल्दैन है? तपाईँले काल सर्पयोगको शान्ति गर्नु, अङ्गारकको शान्ति गर्नु, फेरि धर्म कर्ममा फेरि ठिक्कै विश्वास लाग्दो रहेछ होइन. आज फोन त गर्नुभयो तर धर्म कर्ममा ठ्याक्कै विश्वास लाग्दैन होइन. भनौँ न अनि भागुरो भनौँ न, मलाई लाग्दैन भने नि पाइयो, लाग्छ भने नि पाइयो, ठ्याक्कै विश्वास लाग्दैन. यसो हेरौँ न के रहेछ भन्ने भयो होइन. तपाईँलाई शनि पनि छ, सङ्कटा पनि छ, काल सर्पको दोषहरू परेको छ, धेरै कुरामा बिग्रिन्छन्, भोलि वैवाहिक जीवन पनि समस्या पर्छ, विशेष ध्यान दिनु है त. अरू के छ? अहिले त शनि सङ्कटाको योग छ, कामहरू बिग्रिन सक्छ. ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु होला. 25 वर्ष कटिसकेपछि झनै धेरै कुरामा समस्या है. बरु पहिले ठिक थियो है त. अहिले छुट्टिन्छु. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृतिको बारेमा हामी तपाईँलाई जानकारी दिइरहेका छौं. आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने हाम्रो प्रयास जारी रहनेछ. नेपालभरमा कार्यक्रम एकै साथमा सुनिरहनु भएको छ. हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्नलाई पनि हामी तपाईँसँग जोडिन्छौं. 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ. फेसबुकमा तपाईँले हामीलाई एकचोटि लक्ष्मण सुवेदी 333 सर्च गर्नुभयो भने आज हामीले तपाईँलाई नयाँ कुराहरू हालिदिएका छौं. त्यो तपाईँको नाम राशिमा पर्छ पर्दैन एकदम ध्यान दिएर हेर्नुहोला है. किनभने तपाईँले चाहिँ त्यो ध्यान दिएर हेर्नुभयो भने त्यहाँ तपाईँको नामहरू पर्न सक्छ है. तपाईँले एकदम धेरै कुरामा ध्यान दिनुहोला. हामीले धेरैचोटि तपाईँलाई भनिरहेको छौ आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिन्छौ र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा हामी लागिरहेका छौ. लामो समयदेखि ज्योतिषको क्षेत्रमा, धर्मको क्षेत्रमा र संस्कार र संस्कृतिको क्षेत्रमा तपाईँलाई हामीले कटिबद्ध भएर जानकारी दिइरहेका छौ. भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरंगबाट रहनेछ. आजको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय रहोस्, मंगलमय रहोस्, भगवत कृपामय रहोस्. जय जय श्री राधे, जय जय श्री राम.
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन. This is Radio Sankhuasabha 95.5 MHz.
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ.
7: शुभ शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
8: सम्पर्क 9843447260,
7: 9810555580
8: र व्हाट्सएप नम्बर 9852286646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या।
8: रेडियो सङ्खुवा सभा, समय सूचक, अहिले बिहानको 9 बज्यो।
11: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आसुति गर्ने,
12: दाँतको एक्सप्रेस सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल,
8: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842550541।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। म पूजारी श्रेष्ठ। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। गैराती 10 बजेदेखि बोदेबरसाइन क्षेत्रमा कर्फ्यू जारी गरेको प्रशासनले आज बिहान 8 बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यू जारी गरेको हो। बिहान 8 बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा पनि कर्फ्यू लगाइएको प्रमुख जिल्लाधिकारी श्याम कृष्ण थापाले जानकारी दिए। यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर धाम क्षेत्रमा बिहान 2 घण्टा अत्यावश्यक सामग्री खरिद गर्नका लागि कर्फ्यू खुकुलो बनाएको छ। बिहान 6 बजेदेखि 8 बजेसम्म सर्वसाधारणलाई किनमेलका लागि घर बाहिर निस्कने अनुमति दिएको छ। सुनसरीको देवानगंजमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि त्यसको प्रभाव अन्य जिल्लामा पनि देखिएको हो। सुनसरीको देवानगंजको कप्तानगंजमा गोली प्रहारबाट गत आइतबार मृत्यु भएका दुई युवाका परिवारसँग सरकारले सहमति गरेको छ। गैराती मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालय बीच 7 बुँदे सहमति भएको हो। विभिन्न माग राखी मृतकका परिवार र आफन्तले प्रदर्शन गर्दै आएका थिए। मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने र मृतकका परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ उपलब्ध गराउने सहमति भएको छ। त्यस्तै घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति भएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपील गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सन्देश जारी गर्दै थापाले मधेसका विभिन्न जिल्लामा घटेका साम्प्रदायिक सद्भाव विरोधी गतिविधिले चिन्तित बनाएको उल्लेख गरेका छन्। उनले अनाहकमा सुनसरी र सिराहामा 3 जना नेपाली नागरिकको ज्यान गएको र कैयौं घाइते भएको भन्दै यस्तो बेलामा सरकार र गृह प्रशासनको भूमिकामाथि थापाले प्रश्न उठाएका छन्। थापाले घटनाको विश्वसनीय र न्यायिक छानबिनको माग समेत गरेका छन्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा गृहमन्त्री सुदन गुरूङ र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ। यस्तै राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यान आकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। बैठकको शुरूमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। पाकिस्तानको हिमाल आरोहणमा रहेका निर्मल पूर्जा नेतृत्वमा रहेको 10 सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको छ। ब्रोड पीक हिमालमा हिमपहिरो गएपछि पूर्जा सहितका अन्तर्राष्ट्रिय आरोही सम्पर्कविहीन भएका हुन्। काराकोरम पर्वत श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गए राती हिमपहिरो गएको थियो। टोलीमा 1 अमेरिकी, 1 चिनिया, 1 ओमानी नागरिक तथा 5 नेपाली आरोही सहित विभिन्न देशका सदस्य छन्। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद बैठक बस्न नसक्दा अन्यल उत्पन्न भएको छ। उपकुलपति नियुक्त भएको 27 दिन बितिसक्दा पनि परिषदले पूर्णता पाउन नसक्दा बैठक अन्यलमा परेको हो। बैठक बस्न नसक्दा विश्वविद्यालयको नीतिगत निर्णयमा समस्या हुन थालेको छ। त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको दरबन्दी तोक्ने र सेवा आयोगको सिफारिशमा नियुक्ति र बढ़ुवा गर्ने काम ठप्प भएको छ।

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: फर्किने खोज्ने.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो.
3: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग. आज श्रावण 15 गते देशभर परम्परागत रूपमा खीर खाने दिन मनाइँदैछ. धान रोपेको मुख्य काम सकिएपछि कृषकले श्रमको सम्मान र खुशियाली साटासाट गर्दै खीर खाने चलन रहिआएको छ. जानकारहरूका अनुसार मौसम अनुसार शरीरलाई ऊर्जा र पोषण प्रदान गर्न पुर्खाहरूले यो परम्पराको विकास गरेका हुन्. बागमती प्रदेशमा काठमाण्ड उपत्यका बाहेकका 10 जिल्लामा गत आर्थिक वर्षमा 2,750 सवारी दुर्घटना भएका छन्. राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार दुर्घटनामा परेका सवारी मध्ये 1,437 अर्थात 52% भन्दा बढ़ी मोटरसाइकल र स्कूटर रहेका छन्। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति हो, जसका कारण 54% दुर्घटना भएका छन्. अविरल वर्षा, पहिरो र बाढ़ीका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ. नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग, रसुवाको बासाङ लामु राजमार्ग, दोलखाको लामासाङ्गु रामेछाप सड़क, भीमफेदीको लेखानी काठमाण्डौ सड़क, जाजरकोट डोल्पा सड़क तथा बेनी जोमसोम सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छन्. इरानको आतंकवादी समूहले जोर्डनको हवाई अड्डामा 3 अमेरिकी लड़ाकू विमान खसालेको दावी गरेको छ. रिभोल्युसनरी गार्ड्स आईआरजीसीले अल अजराक हवाई अड्डामा 3 विमान नष्ट गरेको दावी गरेको हो. हमलामा अन्य 3 विमानमा गम्भीर क्षति भएको बताइएको छ. आईआरजीसीको दावीलाई अमेरिका र जोर्डनका अधिकारीले भने पुष्टि गरेका छैनन्. विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने प्रस्ताव अघि बढ़ाए. युरोपेली फुटबल महासंघ यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने निर्णय गरेको छ. प्रस्तावबारे छलफल गर्न बसेको आकस्मिक बैठकमा यूईएफएका 55 सदस्य संघले बहिष्कारको पक्षमा मतदान गरेका हुन्. र जापानमा हुने 20 संस्करणको एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको ब्यांककमा तयारी प्रशिक्षण गर्ने भएका छन्. पुरूषतर्फ गजेन्द्र बरदेवा र शरद कुमार राई आज ब्यांकक प्रस्थान गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघले जनाएको छ. आगामी असोज 3 जापानको आईसी नागोयामा हुने एसियाडमा दुवै खेलाड़ीले स्ट्रीट विधामा प्रतिस्पर्धा गर्नेछन्. हस्तै नेता सँगसँगै कान्तिपुर डायरी सकियो. मध्याह 12 बजे अर्को बुलेटिनका साथ उपस्थित हुने नै छौ. नमस्कार.

0: This is Radio Sankhua Sabha 95.5 MHz.
1: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा. सङ्खुवा सभा जिल्ला सभापोखरी गाउँपालिका एक डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं. उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ. शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा,
2: भाई बुहारी मन कुमार हर्कमाया शंकर,
1: भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजु जय बहादुर, दिदी उर्मिला, भिनाजु लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ.
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा.
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
3: प्रोप्राइटर लक्ष्मी काफ्ले.
4: सम्पर्क 9843347262,
3: 9810555580
4: र वाट्सएप नम्बर 9852286.
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ.
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल.
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्.
3: हाम्रा सेवाहरू:
5: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल.
5: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ.
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ. दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा. फोन नम्बर 029552320 र 9842505041.
6: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध. खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ. उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ.
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र.
6: सम्पर्क नम्बरहरू: 029552400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा,

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्न,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98422267।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575726, मोबाइल 97438640084।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल
13: नेपाल, भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295572067, मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
14: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
15: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
14: प्रोप्राइटर प्रतीक्षा दाहाल।
15: सम्पर्क नम्बर 9813655553
14: र 9843218049।
16: ओहो लु नमस्कार है सर।
17: ओहो लु नमस्कार है सर। नमस्कार।
16: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
16: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
18: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
18: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
18: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल 9865349444
18: र 0295901055।
19: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
20: नमस्कार है सर। टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
21: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
20: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
21: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
20: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
21: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
21: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
21: सम्पर्क नम्बर 9860964000
14: र 9919326775।
22: होइन ए मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
14: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
22: यो बुढेसकाल लागेपछि त नानी, आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
14: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
0: विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
21: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
21: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
21: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
21: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
21: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029562061,
21: 029573315
0: र 98520701177
21: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: शोक तथा शुभ कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी मन कुमार हर्कमाया शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया भिनाजू जय बहादुर, दिदी उर्मिला भिनाजू लीला बहादुर, बहिनी तारा ज्वाई मणिराम, बहिनी कला ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण।
9: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शंखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 029562061
11: 029570315
10: र 98520607
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शंखुवा सभा।
12: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 029575267, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। खुशीको खबर तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 MHz।
14: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्।
3: रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

देउरालीको भन्ज्यानीमा तुरी बसुला बर्ती बलको छारीमा प्रीति गाँसुला कान्छी तिमीलाई।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165680 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सम्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860946000
10: र 9919327775।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
15: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
16: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7 विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8 सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9 यातायातको सुविधा भएको
12: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 9841552504 9841226987 र 9852051906
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
17: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
17: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
3: प्रोप्राइटर लक्ष्मी काफ्ले
17: सम्पर्क 9843347262
3: 9010555580
17: र वाट्सएप नम्बर 9852286 छयालिस

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasuba.

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029561165, 98421552504, 98421926987 र 98520519906।
5: श्रोत तथा शुद्धाय कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभापोख

0: शोक संतप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार हर्कमाया, शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजू जय बहादुर, दिदी उर्मिला, भिनाजू लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता सुनिता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433 47 262,
6: 98 10 55 55 85
7: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण

0: कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
3: जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: आयो सबको घर घरमा,
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

पाकिस्तानको ब्रोकपिक हिमालमा निर्मलपूर्जा नेतृत्वमा रहेको 10 सदस्यीय आरोहण टोली सम्पर्कविहीन, दुईवटा शव फेला परे पनि पहिचान हुन बाँकी। सुनसरी, सप्तरी, सिराहा र धनुषाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यू जारी, देवानगंज घटनामा मारिएका दुई युवाका परिवारसँग सरकारको सात बुधे सहमति। जोर्डनको हवाई अड्डामा तीनवटा अमेरिकी लडाकु विमान खसालेको इरानको आतंकवादी समूहको दावी। कुवेतमा ड्रोन आक्रमणमा परि एक नेपालीको मृत्यु। र आफ्ना प्रतियोगिताको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने फिफाको प्रस्तावमा युरोपेली फुटबल महासंघको आपत्ति। विश्वकप सहित फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने चेतावनी।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
2: कुवेतमा ड्रोन आक्रमणमा परि एक नेपालीको मृत्यु भएको छ। कुवेत स्थित नेपाली दूतावासका अनुसार घटनामा तेह्रथुमका 44 वर्षीय सोम कुमार तामाङको मृत्यु भएको हो। तामाङको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने लगायतका आवश्यक सम्पूर्ण कार्य सम्बन्धित निकायसँग समन्वय र सहकार्यमा यथाशक्य सम्पन्न गर्ने दूतावासले जनाएको छ। साथै संवेदनशील परिस्थितिमा कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई त्यहाँको सरकारद्वारा जारी सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै संयमित भएर सुरक्षित स्थानमा रहन दूतावासले आग्रह समेत गरेको छ।
1: पाकिस्तानको हिमाल आरोहणमा रहेका नेपाल निर्मल पूर्जा नेतृत्वमा रहेको 10 सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको छ। ब्रोड पीक हिमालमा हिम पहिरो गएपछि पूर्जा सहितका अन्तर्राष्ट्रिय आरोही सम्पर्कविहीन भएका हुन्। काराकोरम पर्वत श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीकमा गैराती हिम पहिरो गएको थियो। सम्पर्कविहीन आरोही मध्ये 2 जनाको शव फेला परेको दावी गरिएको छ। नेपाली कम्पनी 7 समिट ट्रेक्सका अनुसार शवको पहिचान भने खुल्न बाँकी छ। 7 समिट ट्रेक्समा महाप्रबन्धक थानेश्वर गुरागाईले खराब मौसमका कारण हेलिकप्टर परिचालन हुन नसकेपछि स्थलमार्गबाट खोजी गर्दा 2 शव फेला परेको जानकारी प्राप्त भएको बताए। पाकिस्तानी अधिकारी र उद्धार निकायले मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर मार्फत खोज तथा उद्धार अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्। यसैबीच आरोहणका क्रममा हराइरहेका नेपाली सहित विभिन्न देशका पर्वतारोहीको खोजी तथा उद्धारका लागि नेपाल सरकारले पाकिस्तान सरकारसँग समन्वय गरिरहेको जनाएको छ। पर्यटन विभागले आज विज्ञप्ति जारी गर्दै पाकिस्तान स्थित नेपाली दूतावास मार्फत खोजी तथा उद्धार कार्यका लागि निरन्तर समन्वय भइरहेको जनाएको हो। हराइरहेका नेपालीमा पूर्वबहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिण्डु शेर्पा, ग्यालु शेर्पा र निर्मल पूर्जा लगायत रहेका छन्। अल्पाइन क्लब आफ पाकिस्तानका अनुसार ओमान, पाकिस्तान, चीन र अमेरिकाका एक एकजना आरोही पनि सम्पर्कविहीन भएका छन्।
2: सुनसरीको देवानगंजबाट शुरू भएको तनाव तराईका अन्य जिल्लामा बढ़दै गएपछि आज पनि विभिन्न 4 जिल्लामा कर्फ्यू जारी छ। जिल्ला प्रशासन कार्यालय सिराहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिशमा जारी गरेको कर्फ्यू आदेशलाई निरन्तरता दिएका हुन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। गैराती 10 बजेदेखि बोदे बर्साइन क्षेत्रमा कर्फ्यू जारी गरेको प्रशासनले आज बिहान 8 बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यू जारी गरेको हो। बिहान 8 बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा पनि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा बिहान केही बेर खुला गरे पनि कर्फ्यूलाई निरन्तरता दिएको छ। सिराहाको लहान र गोलबजार क्षेत्रमा समेत कर्फ्यू जारी छ। उता सुनसरीका 10 वटा स्थानीय तहमा लगाइ एको कर्फ्यू आज पनि कायमै छ। यसैबीच चर्लाहीमा सुरक्षा समितिको बैठकले भारतबाट नेपाल भित्रिदा अनिवार्य परिचय पत्र देखाउनुपर्ने निर्णय गरेको छ। शान्ति सुरक्षालाई दृष्टिगत गर्दै छिमेकी भारतबाट सीमा नाका भई नेपाल भित्रिने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचय खुल्ने परिचय पत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्लाधिकारी होम प्रसाद घिमिरेले जानकारी दिएका छन्। सदरमुकाम मलंगवा बजार बन्द गराइएको छ भने ठाउँ ठाउँमा प्रदर्शन भइरहेको प्रहरीले जनाएको छ।
1: यसैबीच सुनसरीको देवानगंजको कप्तानगंजमा गोली प्रहारबाट मृत्यु भएका 2 युवाका परिवारसँग सरकारले सहमति गरेको छ। गैराती मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच गैराती 7 बुधे सहमति भएको हो। विभिन्न माग राखी मृतकका परिवार र आफन्तले प्रदर्शन गर्दै आएका थिए। मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने र मृतकका परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ उपलब्ध गराउने सहमति भएको छ। त्यस्तै घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति भएको छ। सहमतिको अर्को मुद्दामा मृतकका परिवारका 1 जना सदस्यलाई रोजगारीका अवसर उपलब्ध गराउने उल्लेख छ। सहमति भएसँगै आज दिउँसो 2 बजे मृतकको दाह संस्कार गर्ने तयारी गरिएको छ।
2: बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष शान्ति प्रार्थना गरिएको छ। देशमा उत्पन्न पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना गर्दै प्रार्थना गरिएको हो। कार्यक्रममा सामाजिक सद्भाव विरूद्ध भइरहेको गतिविधिमा ज्यान गुमाउने दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित प्रार्थना सभामा पूज्य गुरू तथा गुरूमाहरू नागरिक समाजका प्रतिनिधिहरू रहेका थिए। सहभागीहरूले देशमा चाँडै शान्ति र अमन चयन कायम होस् भन्ने कामना गर्दै दीप प्रज्वलन तथा पूजा पाठ गरेका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशमा शान्ति, सहिष्णुता र सद्भाव कायम राख्न सम्पूर्ण नागरिकलाई यज्ञबद्ध हुन समेत आह्वान गरेको छ।
1: त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद बैठक बस्न नसक्दा अन्यल उत्पन्न भएको छ। उपकुलपति नियुक्त भएको 27 दिन बितिसक्दा पनि परिषदले पूर्णता पाउन नसक्दा बैठक अन्यलमा परेको हो। बैठक बस्न नसक्दा विश्वविद्यालयका नीतिगत निर्णयमा समस्या हुन थालेको छ। त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको दरबन्दी तोक्ने र सेवा आयोगको सिफारिशमा नियुक्ति र बढ़ुवा गर्ने काम ठप्प भएको छ। त्यस्तै शिक्षक तथा कर्मचारीहरूको तलब समेत रोकिने सम्भावना बढ़दै गएको छ। बैठक नबस्दा डीनहरू, कार्यकारी निर्देशकहरू, केन्द्रीय विभागका प्रमुखहरू, क्याम्पस प्रमुखहरूको नियुक्ति पनि प्रभावित भएको छ।
2: आज श्रावण 15 देशभर परम्परागत रूपमा खीर खाने दिन मनाइँदैछ। धान रोपाईको मुख्य काम सकिएपछि कृषकले श्रमको सम्मान र खुशियाली साटासाट गर्दै खीर खाने चलन रहिआएको छ। जानकारका अनुसार मौसम अनुसार शरीरलाई ऊर्जा र पोषण प्रदान गर्न पुर्खाहरूले यो परम्पराको विकास गरेका हुन्। दूध, चामल र ड्राई फ्रूट्सबाट बनाइने खीरलाई पोषिलो परिकारका रूपमा लिने गरिन्छ भने आयुर्वेदमा पनि यसको सेवन स्वास्थ्यका लागि लाभदायी मानिएको छ। ब्रेकको पालो।

soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा LG. LG, life's good.

0: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानको आतंकवादी समूहले जोर्डनको हवाई अड्डामा 3 अमेरिकी लड़ाकू विमान खसारेको दावी गरेको छ। रिभोल्युसनरी गार्डस आईआरजीसीले अल अजारक हवाई अड्डामा 3 विमान नष्ट गरेको दावी गरेको हो। हमलामा अन्य 3 विमानमा गम्भीर क्षति भएको बताइएको छ। आईआरजीसीको दावीलाई अमेरिका र जोर्डनका अधिकारीले भने पुष्टि गरेका छैनन्। आवासीय घरमा अमेरिकाले गरेको हवाई आक्रमणको बदला लिने क्रममा अमेरिकी लड़ाकू विमानमाथि आक्रमण भएको बताइएको छ। हवाई अड्डामा गरिएको आक्रमणमा कति मानिसको हताहती भयो भन्नेमा केही खुलाइएको छैन।
1: अब खेल प्रसंग। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने प्रस्ताव अघि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने निर्णय गरेको छ। प्रस्तावबारे छलफल गर्न बसेको आकस्मिक बैठकमा यूईएफएका 55 सदस्य संघले बहिष्कारको पक्षमा मतदान गरेका हुन्। उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ कन्काकाफले पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्ताव आफ्ना सदस्यहरूले अस्वीकार गरेको जनाएको छ। यूईएफएले विश्वकप खेलाड़ी राष्ट्रिय टोली र समर्थकहरूको साझा खेलकुदीय सम्पत्ति भएकाले निजी लगानीकर्तालाई यसको स्वामित्व हस्तान्तरण गर्न नहुने स्पष्ट गरेको छ।
0: हवस्त कान्ति उडायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
2: श्रोत तथा श्रोताहरु, कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। संखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त, इष्टमित्र, मलामीजन, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी, मन कुमार हर्कमाया, शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजू जय बहादुर, दिदी उर्मिला, भिनाजू लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
17: सम्पर्क नम्बर 0295560879 र मोबाइल नम्बर 9842827076।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768 9852557768।
2: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
22: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
23: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
22: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
23: हाम्रा सेवाहरू:
22: दाँत नदुखाइ खोल्ने,
23: दाँत भर्ने, दाँतको आसुति गर्ने,
22: दाँतको एक्सप्रेस सुविधा,
23: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
22: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
23: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
22: ध्यान दिनै पर्ने कुरा:
23: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
22: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
24: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: टाउकोमा लागेको गहिरो चोटका कारण उहाँले आफ्नो दुईटै आँखाको ज्योति गुमाइसक्नु भएको छ। अब उहाँलाई यो संसार देख्नको लागि या त तपाईँले आफ्नो आँखा दान गर्नुहोस्, नत्र अरू कुनै विकल्प छैन। बहिनी, हजुरको अपरेसन सफल भइसकेको छ।
1: मलाई कसले आँखा दान दियो?
0: छ एउटा पागल प्रेमी जसले आफ्नो नाम नभन्ने सत्मा तिमीलाई आफ्नो आँखा दियो।

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन

0: 0295760161
1: 0295703315
0: र 98520607177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
2: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295604 र 98520 72 631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
4: खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
5: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0295762 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98520555768 98520555768।
11: साथै 98520557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

को खबर खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295572067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने
1: दाँत भर्ने दाँतको आसुति गर्ने
3: दाँतको एक्सरे सुविधा
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
3: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541
4: ओहो लु नमस्कार है सर ओहो लु नमस्कार है सर नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
5: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुहारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
5: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
4: डिजाइनर सुमन ठटाल 98-6-15-39-444
5: र 029-5-90-155
6: More style, more design. Total Tailors.
7: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
8: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
8: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
7: ओहो सर त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
8: ए ल ल सँगै जाउँ न भाइ
1: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुम्लिङ 4 राधाकृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75
9: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
10: ए अब त जानै पर्ने भएन नि हाम्रै खास

0: ती बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सम्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420569801। जनक पौडेली, 98520558344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सम्कुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295751647।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

देउरालीको भन्ज्यानी माकुरी बसुला बटुलको छारीमा प्रीति डसुला

0: युवाको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हे निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, शङ्खुवा सभा।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
2: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 5 64, 98 4 21 26 987 र 98 5 20 51 906।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफले।
11: सम्पर्क 98433-47-262
9: 98-10-55-55-85
11: र वाट्सएप नम्बर 98-5-20-28-646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
15: साथै 98-5-20-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: नमस्कार वडा अध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्नु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: त्यस्तो के कुरा थियो?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
16: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
19: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
20: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
21: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
22: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
23: सम्पर्क नम्बर 0295-60-679 र मोबाइल नम्बर 98-4-20-82-776।
24: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो,

0: This is Radio Songkhwasabha 95.5 MHz.
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: आयो सबको घर घरमा।
0: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
10: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?

0: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420-59-801 जनक पौडेली 98520-58-344 र 029560-248
1: दुर्गा ज्वेलरी उद्योग खाँबारी 1 बुद्ध टोल सङ्खुवा सभा
2: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ
2: प्रोप्राइटर प्रतीक्षा दाहाल
3: सम्पर्क नम्बर 98163-55553
2: र 98423-18-049
4: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
5: ए अब त जानै पर्ने भएन नि हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520-61580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदबारी 1 सङ्खुवा सभा

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, सरस सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैन थियो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले छलफलको क्रममा प्रतिबद्धता समेत जनाउनु भएको छ। यसैबीच अहिले प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र उत्पन्न अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसेन र मौलाना मोहम्मद खलिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि छलफल गर्नुभएको छ। धार्मिक क्षेत्रका अगुवासँग वहाँले सुनसरी र सिरा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावको लागि अपील गर्न आग्रह गर्नुभएको छ। भेटपछि संयुक्त विज्ञप्ति निकालेर धार्मिक अगुवाहरूले पनि संयम रहन, सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन संयुक्त रूपमा अपील गर्नुभएको छ। सुनसरीको देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सद्भाव र्याली गरिएको हो। नेपाल सरकारले पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोडपिक आरोहणको क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजोको हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्सदाई सहित पूर्वा बहादुर गुरूङ युक्त किली पेम्बा शेर्पा किलु निमा शेर्पा नुवाङ थिङ्कु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। भेटिएका शवको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पर्यटन विभागले जनाएको छ। साथै खोज तथा उद्धार कार्य सम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ। ब्रोडपिक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यसअघि सन् 2019 ब्रोडपिक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। कुवेतमा भएको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका तेह्रथुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासले घटनाप्रति दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह पनि गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल अर्थात स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 056-494-333-493-555
6: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजारकै असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति धेरै खोजी नगरेका तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले कई पटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको दावी छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्नेहरूको लाइन बढ़ेको छ। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकताभन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो पूर्ण पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ। निगमका अनुसार हिजोसम्म झण्डै 25 देखि 26 हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। भारतीय आयल निगमबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोड भइरहेका छन् भने त्यत्तिकै संख्यामा विभिन्न नाकाबाट ग्यास पनि भित्रिरहेको छ। अब विदेशको खबर। साउदी अरब सहित 14 वटा देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्ट्रेट, लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्ट्रेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा यूरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधि भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ। प्रस्तावित संगठनात्मक ढाँचाले संयुक्त कमाण्ड संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ। अब खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने अडानसहित फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको फिफा विश्वकप आयोजना गरेको संस्था कोन्काकाफले आफ्ना 41 सदस्य राष्ट्रहरूले सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्य मध्ये 106 को समर्थन आवश्यक पर्नेछ। यूईएफए र कोन्काकाफका सदस्यहरूको कुलमत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। फिफाले विश्वकप लगायत आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको ब्रोड पीकमा सम्पर्क बिना आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुमका सोमकुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 वटा देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: साली नदीको शिर,
15: मणिचूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: सहरबाट नजिकै।
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
15: झुले अर्गानिक फार्म रिजोर्ट।
12: विस्तृत जानकारी का लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
16: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
17: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
18: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 4428242, 4428242।
19: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको माइतीगर मण्डलामा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। देशभर पछिल्लो चरणमा देखिएका द्वन्द्वका घटनापछि आज शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै माइतीघरमा नागरिक अगुवाहरूले र्याली निकालेका हुन्। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील समेत गरिएको छ। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले माइतीगर मण्डला क्षेत्रमा बर्खायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशीय पानी निकासका लागि छुट्टा छुट्टै पाइप प्रणाली निर्माण गरिने बताउनु भएको छ। उहाँले अहिले धेरैजसो ठाउँमा ढल र बर्खाको पानी एउटै प्रणालीबाट बगाइने भएकोले सामान्य भन्दा धेरै वर्षा हुनासाथ निकासले भार धान्न नसक्ने अवस्था आएको बताउनुभयो। त्यस्तो समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको भन्दै उहाँले यस्ता ठाउँमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। कार्यवाहक मेयर डंगोलले दीर्घकालीन समस्याको समाधानका लागि ढल र वर्खाको पानी व्यवस्थापनलाई छुट्टा छुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरकारवाला निकायबीच समन्वय गरी त्यस्ता पूर्वाधार विकासमा लगानी बढ़ाउनुपर्ने बताउनु भएको छ।

0: घर घर आयो हजुर सबको मन सुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9. यातायातको सुविधा भएको
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने
5: दाँत भर्ने दाँतको आकृति गर्ने
4: दाँतको एक्सरे सुविधा
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295562320 र 98420505041
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बालबालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन 0295572067 मोबाइल 97655864 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
8: उपस्थितिका लागि हार्दिक निमन्त्रणा सङ्खुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार सुध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा,
9: भाई बुहारी मन कुमार हर्कमाया शंकर,
8: भतिजीहरू तुलसा तुलना, दिदी मैया भिनाजु जय बहादुर, दिदी उर्मिला भिनाजु लीला बहादुर, बहिनी तारा ज्वाई मणिराम, बहिनी कला ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946000
12: र 9819320075।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 029560400 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा

0: विश्वको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz।
1: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा। सङ्खुवा सभा जिल्ला सभा पोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी मन कुमार हर्कमाया शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजु जय बहादुर, दिदी उर्मिला, भिनाजु लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ्गटार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 029140084 र 98040045827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा
9: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 420 59 801
10: जनक पौडेली 98 520 58 344 र 029 560 248
5: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्खुवा सभा
11: नमस्कार वडाध्यक्षज्यू
12: नमस्ते नमस्ते के भन्दै आउनु भएको
11: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
12: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
12: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर हातबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि यसम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
13: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
14: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
15: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा

0: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
2: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

चन। रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: का लागि हार्दिक निमन्त्रणा। शंखुवा सभा जिल्ला सभापोखरी गाउँपालिका एक डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार सुध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार: बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी मन कुमार हर्कमाया शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया भिनाजु जय बहादुर, दिदी उर्मिला भिनाजु लीला बहादुर, बहिनी तारा ज्वाई मणिराम, बहिनी कला ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू:
8: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्स, खाँदारी एक, शंखुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: हे निशा, तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
2: ए, अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेजेईमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा.
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध. खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ. उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ.
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र.
3: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631. खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, पङ्खुवा सभा.
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सुवा दिइरहनु भएको छ.
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
6: हाम्रा सेवाहरू:
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खुल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने पिच दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ.
5: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि.
6: सम्पर्क नम्बर 029590667 र 98420-22667.
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ.
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल.
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
7: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल.
7: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ.
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ. दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा. फोन नम्बर 029562320 र 98420-50541.
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
10: र 029590155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
16: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि

0: तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्रे।
3: सम्पर्क 98 4 33 47 262,
2: 98 10 55 55 85
3: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: यसको घर घरको आँगन पुग्छ सेरो फेरो।
2: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, 7 बुझ्दै सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज विभिन्न जिल्लामा सद्भाव र्याली,
8: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले, अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको निगमको दावी,
7: विवाह खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार, कक्षा 8 सम्म नै विवाह खाजाको कार्यक्रममा लैजाने तयारी,
9: शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो, होइन 8 कक्षासम्मै लैजाने कार्यक्रम छ।
8: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे, स्पेन प्रवेश गर्ने प्रयासको क्रममा 18 जनाको ज्यान गयो,
7: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
14: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
15: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला, शुरूमा सुनसरी घटना र उत्पन्न पछिल्लो परिस्थितिका विषयमा आज दिनभर भएका गतिविधि। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेता तथा आफ्नै पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्ता कुराकानी र छलफल दुई तीन दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैनथ्यो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले प्रतिबद्धता समेत जनाउनु भएको छ। साथै उहाँले आफ्ना कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेतर्फ नसोच्न पनि अनुरोध गर्नुभएको सहभागी नेताहरूले बताएका छन्। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँगको छलफल लगत्तै आजै प्रधानमन्त्री शाहले तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूसँग पनि छलफल गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो घटना, मधेस प्रदेशका समसामयिक विषय लगायतबारे कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान समेत गर्नुभएको छ।
4: सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गइराती सहमति भएको हो। सात बुधे सहमति भएपछि पीड़ित परिवार शव उठाउन सहमत भएको हो। अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभएको छ। सुनसरी क्षेत्रमा यसअघि लागू गरिएको कर्फ्यू र निषेधाज्ञाको व्यवस्था यथावत नै रहेको पनि उहाँले बताउनु भएको छ। तर पछिल्लो उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गइरहेको सुरक्षा निकायले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा पूर्ण निषेधाज्ञा लागू गरेको छ। आज बेलुका 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जनाभन्दा बढ़ी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नहुने गरी निषेधाज्ञा छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग आज छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुलो हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि उहाँले छलफल गर्नुभयो। धार्मिक क्षेत्रका अगुवासँग सुनसरी र सिराह लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि लामिछानेले अपील समेत गर्नुभएको थियो। लगत्तै विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राजसभाका सभापति लामिछानेसँग आज भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई स्वीकार गर्न अपील गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गर्नुभएको छ। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज भुइँयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलादीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिराह तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकीलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ।
4: मोहनगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली गरिएको हो। त्यस्तै आज दिउँसो काठमाण्डुको माइती घरमा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ।
8: यस्तै नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाण्डुमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।
4: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डीन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। यस्तै नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर फंगाहा रेल खण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम मधेसले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
8: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दिवा खाजा र यसको प्रभाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: एनबीएल सर्वसुलभ आवास कर्जा
17: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
16: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
17: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
16: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
17: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
16: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
17: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
17: शर्तहरू लागू हुनेछन्।
18: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
19: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुधे सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज पनि विभिन्न जिल्लामा सद्भाव र्याली, कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वबहादुर गुरूङ युक्त, किली पेम्बा शेर्पा, किलु, निमा शेर्पा, नुवाङ थिङ्गु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। विभागका अनुसार 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका 4 शवमध्ये एक चर्चित नेपाली पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको रहेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यस अघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो।
20: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थालेका छन्। ग्यास नपाएको उनीहरूको गुनासो छ, तर नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजारकै असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति नै धेरै खोजी नगरेको, तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकैपटक सिलिण्डर चाट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको भनाई छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको हो। निगमले विक्रेतालाई नियमित ग्राहक भन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै आयल निगमले हल्लाका पछि नलाग्न पनि अनुरोध गरेको छ।
4: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बाल बालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको आज जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाएका क्षेत्रका विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले खरीपाटी बोडे र इचोङ्गु होल्डिङ सेन्टरमा रहेका 59 जना बाल बालिकाहरूलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराएको, विद्यालय आवत जावतका लागि गाड़ीको सुविधा, खाजा, पोसाक, झोला, स्टेशनरी तथा सरसफाईका सामग्री उपलब्ध गराएको पनि बताउनु भएको छ।
20: फेरि पनि शिक्षाकै प्रसंग, 5 दशक अघिदेखि विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। दिवा खाजा कार्यक्रमकै कारण विद्यालयमा भर्नासँगै विद्यार्थीको सिकाइ उपलब्धिमा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। विद्यालय दिवा खाजा कार्यक्रम 2024 साल भदौदेखि शुरू भएको थियो। त्यस्तै सरकारले आर्थिक वर्ष 64-65 कर्णाली क्षेत्रबाट यसलाई औपचारिक रूपमा अगाडि बढ़ाएको थियो। आर्थिक वर्ष 76-77 देशभरका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा 5 सम्मका विद्यार्थीका लागि यो कार्यक्रम विस्तार गरिएको छ। दिवा खाजाले बालबाकी लेखकाको पोषण लगायत बहुआयामिक पक्षमा ल्याएका सुधारबारे साथी सम्झना महर्जनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्यसँग कुराकानी गर्नुभएको छ।
21: दिवा खाजा कार्यक्रम अहिले देशभरि कक्षा ECDदेखि कक्षा 5 सम्मको बच्चाहरूलाई विद्यालयमा नै उपलब्ध गराएका छौं। यसको मूल उद्देश्य के थियो भने सामान्यतया विद्यालयमा हुने पत्रु खानाको प्रयोगलाई कम गर्दै विस्तारै बाल बालिकाहरूको पोषण र स्वास्थ्यमा सुधार ल्याउने, शैक्षिक उपलब्धि बढ़ाउने र यसबाट स्थानीय उत्पादनहरूको दिवा खाजामा प्रयोग गरेर त्यस आर्थिक उत्पादन पनि बढ़ाउने हिसाबले यो कार्यक्रमहरू सञ्चालन भएका छन्। अनि हामीले भर्खरै एउटा रिसर्च पनि गरेका थियौँ, त्यो रिसर्चले पनि विद्यार्थीहरूको खानपानको व्यवहारमा सुधार आएको छ, उनीहरूको व्यक्तिगत सरसफाईमा सुधार आएको छ। यसले गर्दाखेरि बच्चाहरू आफै चम्चा प्लेट कचौरा आफै सफा गर्ने बानी विकास गरेका छन् भन्ने जस्ता कुराहरू पनि आएको छ। र यसले खास मूल कुरा त विद्यार्थीहरूको विद्यालयमा भर्ना बढेको छ, उपस्थिति बढेको छ।
22: यसले समग्रमा बहुपक्षमा चाहिँ सुधार ल्याएको देखियो। स्वास्थ्यको मात्र चर्चा गर्ने हो भने के कस्ता खालका सुधार ल्याएको छ?
21: बच्चाहरूको अलिकति विद्यालयमा भोकको कारणले पेट दुख्ने अथवा विद्यालयमा उपस्थित नहुने, बिरामी हुने जस्ता कुराहरूलाई यसले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। हामीले स्वास्थ्यकै भनेर त्यस्तो स्वास्थ्यकै कुरा त गरेका छैन, तर उनीहरूलाई चाहिँ वास्तवमा पोषण नपुग्ने कुरालाई सुधार गर्न खोजेको हुनाले पोषणलाई मुख्य हामीले आधार बनाएका छौँ। पोषण राम्रो भयो भने बच्चाको इम्युनिटी बढ्छ, त्यसैले अब यसले वास्तवमा बच्चाहरूको स्वास्थ्यमा राम्रो सुधार आएको भन्ने प्रक्षेपण छ।
22: दिवा खाजाले चाहिँ यो रैथाने उत्पादनलाई चाहिँ कतिको प्राथमिकता दिएको छ?
21: गत साल 100 पालिकामा स्थानीय उत्पादनमा आधारित भनेर स्थानीय तहहरूलाई अनुदान पनि एक्स्ट्रा अनुदान पनि दिएका थियौं। गाउँपालिकाको लागि 3 लाख र नगरपालिकाको लागि 4 लाख। दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनमा आधारित बनाउने यो एक खालको परीक्षण जस्तो पनि हो। यो वर्ष 150 थप पालिकाहरूमा यो कार्यक्रम लागू हुँदैछ होइन। यसले खास स्थानीय उत्पादनलाई नै जोड दिन खोजेको, वास्तवमा स्थानीय उत्पादन भयो भने रैथाने भनौँ न, हजुरले पनि अघि रैथाने भन्नुभएको थियो, रैथाने कुराहरू भयो भने त्यो शुद्ध हुन्छ सफा हुन्छ भन्ने कुरा स्कूलहरूले बाहिरबाट किन्दैनन्, त्यसैले पक्कै पनि यसले राम्रो गरेको छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौ।
22: यो विद्यालय अभिभावक र किसानलाई जोड्न चाहिँ कतिको मदत पुर्याएको छ यो कार्यक्रमले?
21: हजुरले एकदमै चुरो कुरो समातेर भन्नुभयो होइन, यो वास्तवमा विद्यालयमा सबै ठाउँमा तराईतिरलाई त्यति समस्या हुँदैन, पहाड़ी र अलि हिमाली भेगतिर चाहिँ स्थानीय उत्पादन पनि अलिकति कम हुन्छ, त्यहाँ अभिभावकको राम्रो सहयोग भएन भनेदेखि विद्यालयको त्यति धेरै बच्चाहरूलाई खाजा पुर्याउन कठिन हुन्छ। त्यसैले हामीले देखेको कुरा के हो भने अभिभावकले उत्पादन गर्ने र त्यसको अनिवार्य रूपमा विद्यालयले त्यसको खरिद गर्ने खालको एक खालको सहमति बढाउनु पर्ने हुँदो रहेछ होइन। अहिले जे जति भएको छ एक खालको भोलिन्टियरले भएको छ, एउटा ट्रायलको रूपमा भएको छ होइन। अभिभावकहरूको खाद्यान्नहरू विद्यालयमा खरिद भएर त्यसबाट अभिभावकलाई पनि आर्थिक लाभ भएको छ, तर यो अलिकति नियमित र एउटा सिस्टमेटिक बनाउनलाई त्यहाँको रैथाने बालीहरू कुन कुन हुन्छ त्यसको क्यालेन्डर बनाइदिनु भयो भने कहिले कुन अभिभावकको अथवा कृषककोबाट कति खाद्यान्न आउँछ भन्ने कुराको सेड्युल पनि प्रष्ट भयो भनेदेखि विद्यालयलाई पनि राम्रो उहाँहरूलाई पनि राम्रो होइन, यसरी जानुपर्छ भन्ने हामीले सोचिरहेको छौँ।
22: विद्यालयहरूमा चाहिँ यो कार्यक्रम अझ थप कक्षाहरूमा लानको लागि अथवा निजीमा पनि प्रवर्धन गर्नको लागि यहाँहरूले यसको लागि चाहिँ के गर्दै हुनुहुन्छ?
21: अब ठूलो कक्षामा लैजाने कार्यक्रमको हिसाबले अलिकति शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो होइन, 8 कक्षासम्मै लैजाने कार्यक्रम छ र यसलाई 8 कक्षासम्म मात्रै होइन निजी विद्यालयमा पनि त्यसरी लानुपर्छ भन्ने हाम्रो सोच, त्यो निजी क्षेत्रतिर चाहिँ इन्टरभेन्सन चाहिँ छैन।
20: उहाँ हुनुहुन्थ्यो मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्य। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
1: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशी को कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो।
4: कुवेतमा भएको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका तेह्रथुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पुनः पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह समेत गरेको छ।
5: लगातार चार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.96 अंकले बढ़ेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 180 वटा कम्पनीको शेयर बढ़ेकोमा 82 वटाको घटेको छ। यस्तै 13 वटा कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बोटलर्स नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.38 अर्ब करोड़को कारोबार भएकोमा आज 337 वटा कम्पनीका 88,51,000 कित्ता शेयर 3.75 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: लघु वित्त पीड़ितहरूले काठमाण्डको माइतीगर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन्। लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भएको हो।
5: आज साउन 15 नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला आज 15 गते दही असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको छ। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। आजको दिन इष्टमित्र आफन्तलाई घरमा बोलाएर खीर खुवाउने चलन छ। आज दूधको माग पनि उच्च हुन्छ। आज झण्डै 1 करोड़ लिटर दूध खपत हुने र झण्डै 1 अर्ब रूपियाँ हाराहारीमा कारोबार हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ। असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायतका परिकार बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौड़ी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्पेनी अधिकारीका अनुसार स्पेन प्रवेश गर्ने प्रयासको क्रममा कम्तीमा 18 जनाको ज्यान गएको छ। पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका आप्रवासीको संख्या यो शहरको जनसंख्याको आधा भन्दा धेरै हुन सक्ने अधिकारीहरूको अनुमान छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। स्पेनी अधिकारीले बताए अनुसार पछिल्लो 24 घण्टामा सेउटा क्षेत्रमा प्रवेश गरेका आप्रवासी मध्ये कम्तीमा 7,000 जना बालबालिका छन्। हजारौं आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। इटालीका महान फुटबलर फ्रान्को बारेसीको 66 वर्षको उमेरमा आज निधन भएको छ। बारेसी सन् 1980-90 को दशकमा एसी मिलानको कप्तान रहेका थिए। मिलानले उनको निधनको पुष्टि गरेको छ। मिलानले 3 पटक युरोपेली कप र इटाली लीग उपाधि जित्दा बारेसी टोलीको सदस्य थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेण्डर मानिने बारेसी सन् 1982 इटालीको विश्वकपको उपाधि
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
11: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
11: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
11: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सप्रेस सुविधा,
11: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
11: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा
11: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एकमात्र डेन्टल
12: पाथीभरा डेन्टल, हातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
13: This is Radio Sankhuasabha 95.5 MHz.

0: एल जी ले ल्यायो नयाँ एल जी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एल जी, एल जी लाइट्स गुड।
1: Red Bull, Babal Energy.
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार। अब विस्तारमा,
3: देशका विभिन्न जिल्लामा धार्मिक र असामाजिक सद्भाव कायम राख्न सरकारवालाले आग्रह गरेका छन्। काठमाडौँ, मोरङ, वीरगंज, सप्तरी लगायतका विभिन्न जिल्लामा उनीहरूले विभिन्न स्थानमा र्याली समेत निकालेका छन्। काठमाडौँको माइतीघरमा संयुक्त विद्यार्थी संगठनले एकता सद्भावको आह्वान गर्दै आज सद्भाव र्याली निकालिएको छ। यस्तै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले आज विराटनगरमा सर्वपक्षीय र्याली आयोजना गरिएको छ। त्यस्तै वीरगंज उद्योग वाणिज्य संघले सुनसरीको देवानगंजबाट शुरू भएको पछिल्लो घटनाक्रमका कारण देशका विभिन्न स्थानमा उत्पन्न तनाव र अशान्तिप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। संघले आज जारी गरेको प्रेस विज्ञप्ति मार्फत सामाजिक सद्भाव, शान्ति र कानूनी शासन कायम राख्न सबै नागरिकसँग अपील गरेको हो। यस्तै नेपालगंजमा शान्ति, सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न बाँकेका सरकारवालाले प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंज घटनापछि विभिन्न जिल्लामा भइरहेको तनावलाई लिएर प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा सरकारवालाले सो प्रतिबद्धता जनाएका हुन्। नेपालगंजमा भोलि सद्भाव र्याली निकाल्ने तयारी भएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न हेटौडामा भोलि सामाजिक सद्भाव र्याली आयोजना गरिने भएको छ।
2: यसैबीच सुनसरीको दिवानगंज कप्तानगंजमा भएको घटनापछि तराई मधेसका विभिन्न जिल्लामा विकसित तनावपूर्ण अवस्थाबारे विभिन्न राजनैतिक दलले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्। नेपाली कंग्रेसले सो घटनामा सरकारको गैर जिम्मेवारी, असंवेदनशीलता र नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकमा कंग्रेसले 7 बुँदे निर्देशन जारी गर्दै सो घटनाका बारेमा सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय, निष्पक्ष र विश्वसनीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ। कंग्रेसले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकतामा राख्दै मध्यस प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा सक्रिय भई नागरिकको सुरक्षा, पीड़ित परिवारलाई आवश्यक सहयोग तथा सामाजिक सद्भाव कायम गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। त्यस्तै पार्टीका सबै तहका समितिलाई स्थानीय राजनीतिक दल, सामाजिक संस्था, सरकार तथा सरोकारवालासँग समन्वय र सम्वाद बढ़ाउँदै सामाजिक सद्भाव र एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न भनिएको छ।
3: यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाले सामाजिक सद्भाव कायम राख्न सद्भाव र्याली अभियान चलाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको बैठकले कोशी र मधेसमा देखिएका साम्प्रदायिक दंगा नियन्त्रण गर्न सामाजिक सद्भावका लागि पहल गर्ने निर्णय गरेको हो। त्यस्तै राप्रपाले सुनसरी सहित तराई मधेसमा घटेका घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानून बमोजिम कार्यवाही गर्न तथा पीड़ितलाई न्याय दिलाउन माग गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले घटना को कारण, सुरक्षा व्यवस्थाको कमजोर तथा प्रशासनिक उत्तरदायित्व समेतको अध्ययन गरे समस्याको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ।
2: यसैबीच नेपाल प्रहरीले समेत सामाजिक सद्भाव खलबल आउने गतिविधिबाट टाढा रहेर सकारात्मक, रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। त्यस्तै सुनसरी, सिराहा, धनुषा, सप्तरी लगायतका जिल्लामा पछिल्ला दिनमा भइरहेका झडपका घटनामा भएको मानवीय एवं भौतिक क्षतिबाट अत्यन्त मर्माहत एवं स्तब्ध भएको नेपाल निर्माण व्यवसायी महासंघ जनाएको छ। अध्यक्ष निकोलस पाण्डेले आज जारी गरेको अपीलमा नेपालीहरू परापूर्व कालदेखि नै अनेकतामा एकता बीच आपसी सद्भाव र सहकार्यमा हुर्कदै आएको उल्लेख गरेका छन्।
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। मुलुकमा देखा परेका असहज परिस्थितिमाज राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेको राजनैतिक सक्रियताको विभिन्न पक्षबाट प्रशंसा भइरहेको छ। सुनसरी सहितका जिल्लामा प्रदर्शन हिंसात्मक भन्दा सरकारले आवश्यक तदारूकता नदेखाएको टिप्पणी भइरहेका बेला लामिछानेले सर्वदलीय बैठक बोलाएर परिपक्व नेतृत्व प्रदर्शन गरेका छन्।
4: पूर्वी तराईका जिल्लामा तनाव बढ़िरहँदा रासोपाका सभापति लामिछानेले सर्वदलीय बैठकको आह्वान गरेर संकटका बेला नेतृत्वदायी सम्वादको महत्वलाई उजागर मात्रै गरेनन्, अपेक्षित अभिभावकीय भूमिका समेत निर्वाह गरेका छन्। तालुकदार मन्त्री र कार्यकारी प्रमुखको मौनतालाई तोड्दै लामिछानेले पूर्वी तराईका जिल्लामा देखिएको सामाजिक द्वेष न्यूनीकरणका लागि सबै दललाई एउटै टेबुलमा राखेर साझा अपील जारी हिंगराउँदै समन्वयकारी भूमिका निर्वाह गर्न सफल भएका छन्। यति मात्रै होइन, उनले कोशी र मध्य प्रदेशका आफ्ना सांसदसँग लगातार भेटघाट गरी परिस्थिति सहजीकरणका लागि खटिन निर्देशन समेत दिएका थिए। संकटको घड़ीमा प्रधानमन्त्री र मन्त्रीहरूको मौनता अनि अनुपस्थितिका कारण नागरिकले राज्य खोजिरहँदा लामिछानेको सक्रियताले सकारात्मक सन्देश प्रभाव भएका छन्। अहिलेको अवस्थामा राजनीतिक सूझबूझ सहित अघि बढ्नुपर्ने उनको भनाइ छ। लामिछाने भन्छन्,
5: मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ। एउटै साझा उद्देश्यमा अहिले हामी लागौं, यसलाई क्रिटिकल्ली हेर्ने, यसले गलत गरेको रहेछ भने त्यसमा एक्सन लिने हामीसँग समय छ। र अहिले सबैले संयमित भएर, प्रश्नहरू संयमित हुन्, जवाफहरू संयमित हुन्, एउटा अत्यन्त संयमित भएर राजनैतिक सूझबूझका साथ अगाडि बढ्नुपर्ने परिस्थितिमा हामी छौं।
4: लामिछानेले दलका नेताहरूसँग मात्र नभई राष्ट्रपति रामचन्द्र पौडेलसँग मुलुकको परिस्थितिबारे संवाद गरेका थिए। सरकारको आलोचना गरे पनि अन्य शीर्ष नेताले समेत लामिछानेको भूमिकाको खुलेर प्रशंसा गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहालले बिहिबार संसदको रोस्टमबाट भने,
6: राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यसका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। हामी सबैले उहाँलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि धन्यवाद भन्यौं, तर साथसाथै हामीले चिन्ता

0: का नेता आरएन राईले पनि प्रशंसा गर्दै भनेका छन्।
1: राज्यसभाको पार्टी सभापतिलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईँको तर्फबाट जुन पहल कदमी गर्नुभयो त्यो ठिक छ, तर त्यतिले मात्र पुग्दैन। यस्तो बेला सरकार प्रतिपक्ष सत्ता पक्ष नभनिकन हामी सबैजना सांसदहरू सबैजना तपाईँको पार्टीहरू दलहरू एक ठाउँमा भिन्नुपर्छ। सहमुख महोदय,
0: लामिछानेको परिपक्व हस्तक्षेपले नै प्रधानमन्त्री वारेन्द्र शाहलाई राष्ट्रका नाममा सम्बोधन गर्न तथा राष्ट्रपति पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग सम्वाद गर्न प्रेरित गरेको कतिपयको विश्लेषण छ। लगत्तै सुनसरी पुगेर गृहमन्त्री सुदन गुरूङले मृतकका परिवारसँग गरेको सहमतिलाई पनि धेरैले रविको सक्रियतासँग जोडेर अर्थ्याएका छन्। यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद बैठकबाट बाहिरिएको भन्दै आलोचना खेपेका शाह पहिलो पटक राष्ट्रपतिलाई भेट्न बिहिबार साँझ शीतल निवास पुगेका थिए। कठिन परिस्थितिमा देखाएको जिम्मेवारी, संवेदनशीलता, निर्णय क्षमताले नै नेताको उचाइ मापन गर्ने हो। घटना भएपछि वक्तव्य निकाल्दै सामाजिक सञ्जालमा भिडियो सहितका केही शब्द लेखेर राजनीतिक दायित्व पूरा भएको ठान्ने प्रवृत्तिलाई लामिछानेले खारेज गर्दै संकटका बेला मैदानमा देखिने नेतृत्व चाहिन्छ भन्ने उदाहरण पेश गरेका छन्। लामिछानेको सक्रियतालाई लिएर सार्वजनिक वृत्तमा पनि सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन्। हुन त पछिल्ला घटनापछि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङको कार्यशैलीप्रति राष्ट्रपक्षी नेताहरू पनि त्यति सन्तुष्ट देखिएका छैनन्, तर लामिछानेले भने घुमाउरो पाराबाट उनीहरूको बचाउ गरेका छन्। सर्वदलीय छलफलपछि लामिछानेले भनेका थिए,
2: प्रधानमन्त्रीले आफूले गर्नुपर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। गृहमन्त्रीले आफूले गर्ने काम गरिरहनु भएको छ, गर्नुहुन्छ। हामी कुनै पनि घटनालाई शुरूआत हुने बित्तिकै त्यसको निष्कर्षमा पुग्नुपर्ने छैन। पहिलो दायित्व भनेको शान्ति सुव्यवस्था कायम गर्ने हो, सद्भाव कायम गर्ने हो।
0: संकट अन्त्य गर्दै मुलुकलाई स्थिरतातर्फ लैजाने नेतृत्वको खोजी भइरहेका बेला लामिछानेले पछिल्लो भूमिकालाई निरन्तरता दिन सके भने उनले आफ्नो व्यक्तिगत लोकप्रियता मात्र होइन नेपाली राजनीतिमा उत्तरदायी नेतृत्वको नयाँ मानक स्थापित गर्नेमा दुईमत नहोला। त्यसैले लामिछानेले अब सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री शाह र मन्त्रीहरूसँगै आफ्नो पार्टी र अन्य दलका साथै राज्यका निकायबीच समन्वय र सन्तुलनका लागि थप पहल कदमी लिनुपर्नेछ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण न्यूपाने, काठमाडौँ।
3: यसैबीच प्रधानमन्त्री वारेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न संवेदनशील परिस्थितिलाई समाधान गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागि परेको बताएका छन्। मध्य प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै अंगहरू उच्च सतर्कतामा रहेकाले नागरिकलाई संयमित रहन र विचलित नहुन आग्रह गरे। त्यस्तै मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वारेन्द्र शाहसँगको छलफल सकारात्मक भएको बताएका छन्। छलफलपछि संचारकर्मीसँग कुरा गर्दै उनीहरूले यस प्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आफूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको बताए। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए। उनले मधेसमा देखिएका समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढ़ाउन पनि प्रधानमन्त्री शाहसँग आग्रह गरेको उल्लेख गरे।
4: सुनसरीको देवानगंजबाट अशुरू भएको तनाव तराईका अन्य जिल्लामा बढ़दै गएपछि आज पनि विभिन्न चार जिल्लामा कर्फ्यू र निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिशमा जारी गरेको कर्फ्यू र निषेधाज्ञा आदेशलाई निरन्तरता दिएका हुन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। बिहान 8 बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा पनि कर्फ्यू लगाइएको प्रमुख जिल्लाधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा 5 जना भन्दा बढ़ी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाउँदै निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्लाधिकारी भोला दाहालले आज जारी गरेको आदेश अनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो। यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर धाम क्षेत्रमा बिहान केही बेर खुला गरे पनि कर्फ्यूलाई निरन्तरता दिएको छ। सिरहाको लाहान्द्र गोल बजार क्षेत्रमा समेत कर्फ्यू आदेश जारी छ। उता सुनसरीका 10 स्थानीय तहमा लगाइएको कर्फ्यू आदेश आज पनि कायमै छ।
3: यसैबीच सर्लाहीमा सुरक्षा समितिको बैठकले भारतबाट नेपाल भित्रिँदा अनिवार्य परिचय पत्र देखाउनु पर्ने निर्णय गरेको छ। शान्ति सुरक्षालाई दृष्टिगत गर्दै छिमेकी भारतबाट

सिमानाका भई नेपालभित्र नै सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचय खुल्ने परिचय पत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्लाधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए। सदरमुकाम मलङ्गुवा बजार बन्द गराइएको छ भने ठाउँ ठाउँमा प्रदर्शन भइरहेको प्रहरीले जनाएको छ।

0: पाकिस्तानको हिमाल आरोहणमा रहेका निर्मल पूर्जा नेतृत्वमा रहेको 10 सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएपछि अहिलेसम्म 4 जनाको शव फेला परेको छ। ब्रोडपेक हिमालमा हिम पहिरो गएपछि पूर्जा सहितका अन्तर्राष्ट्रिय आरोही सम्पर्कविहीन भएका थिए। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अरसद खानका अनुसार सम्पर्कविहीन आरोही मध्ये 4 जनाको शव फेला परेको छ। ती शवको पहिचान भने हुन बाँकी छ। यसैबीच आरोहणका क्रममा हराइरहेका नेपाली सहित विभिन्न देशका पर्वतारोहीको खोजी तथा उद्धारका लागि नेपाल सरकारले पाकिस्तान सरकारसँग समन्वय गरिरहेको जनाएको छ। पर्यटन विभागले आज विज्ञप्ति जारी गर्दै पाकिस्तान स्थित नेपाली दूतावास मार्फत खोजी तथा उद्धार कार्यका लागि निरन्तर समन्वय भइरहेको जनाएको हो। हराइरहेका नेपालीमा पूर्वबहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्याल्पो शेर्पा र निर्मल पूर्जा लगायत छन्। अल्पान क्लब अफ पाकिस्तानका अनुसार ओमान, पाकिस्तान, चीन र अमेरिकाका एकजना आरोही पनि सम्पर्कविहीन छन्।
1: कुवेतमा ड्रोन आक्रमणमा परि एक नेपालीको मृत्यु भएको छ। कुवेत स्थित नेपाली दूतावासका अनुसार घटनामा तेह्रथुमका 44 वर्षीय सोम कुमार तामाङको मृत्यु भएको हो। तामाङको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने लगायतका आवश्यक सम्पूर्ण कार्य सम्बन्धित निकायसँग समन्वय र सहकार्यमा यथाशक्य सम्पन्न गर्ने दूतावासले जनाएको छ। साथै संवेदनशील परिस्थितिमा कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई त्यहाँको सरकारद्वारा जारी सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्ण रूपमा पालना गर्दै संयमित भएर सुरक्षित स्थानमा रहन वासले आग्रह समेत गरेको छ। हन्दीपुर डायरीमा अब ब्रेकको पालो।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: टिभीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। संघीय सरकारले भूमि बैंकी स्थापना तथा संचालन कार्य विद्युत 2083 स्वीकृत गरेसँगै पालिकाहरूलाई बाँझो वा उपयोगविहीन निजी जग्गा उपयोगमा ल्याउन बाटो खोलेको छ। भूमि बैंक मार्फत जग्गा उपयोग गर्न इच्छुक जग्गाधारी र उपयोगकर्ता बीच पालिकाको संयोजनमा सम्झौता हुने र प्रतिफल तथा सेवा शुल्कको स्पष्ट व्यवस्था गरिएको छ। यद्यपि केही पालिकाले कार्यविधि ल्याए पनि संघीय सरकारको स्पष्ट निर्देशन र अनुमतिका अभावमा कार्यान्वयनमा समस्या देखिएको प्रसंग सहित कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री अबको क्रममा।
2: बाँझो निजी जग्गा वा उपयोगमा नरहेकालाई सम्बन्धित स्थानीय तह मार्फत उपयोगमा ल्याउन भूमि बैंकको अवधारणा अघि सारिएको छ। भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम प्रत्येक पालिकामा भूमि बैंक स्थापना तथा संचालन कार्यविधि 2083 ल्याइएको हो। संघको भूमि मन्त्रालयले सो कार्यविधि स्वीकृत गरी सबै पालिकालाई परिपत्र गरिसकेको छ। सम्बन्धित पालिका मार्फत सो व्यवस्थाको लाभ लिन समेत सरकारले आग्रह गरेको छ। भू उपयोग वर्गीकरण व्यवस्था कार्यान्वयन गर्ने र भूमिको अधिकतम उपयोग गरेर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले व्यक्ति विशेषको उपयोग विहीन वा न्यून उपयोग भएको जग्गा निश्चित शर्त र सुविधामा उपयोगमा ल्याउन पालिकाहरूमा भूमि बैंक स्थापना गरी संचालनमा ल्याउन लागि हो। संघीय सरकारले कार्यविधि जारी गरिसकेकाले पालिकाहरूले कार्यविधि बनाउन अनिवार्य नरहेको भूमि मन्त्रालयले जनाएको छ। पालिकाले भूमि बैंक स्थापना गर्न संघीय सरकार मार्फतको भूमि मन्त्रालयको स्वीकृति लिनुपर्ने भू उपयोग ऐन 2076 दफा 21 उपदफा 1 उल्लेख छ। कार्यविधिमा उल्लेख छ, भूमि बैंक स्थापना गर्न चाहने पालिकाले कार्यपालिकाको निर्णयको प्रतिलिपि समावेश गरी मन्त्रालयमा लेखी पठाउनु पर्नेछ। मन्त्रालयको भू उपयोग हेर्ने महाशाखाले आवश्यकता अनुसार छानबिन गरी भूमि बैंक स्थापनाका लागि सिफारिश गर्नेछ। भूमि बैंक संचालनका लागि पालिकाले आवश्यक पूर्वाधार सहित भूमि शाखा स्थापना गर्नुपर्ने कार्यविधिमा भनिएको छ। आफ्नो कार्यक्षेत्रमा उपयोगमा नभएका वा जग्गा धनीले उपयोग गर्न नसकेका वा अन्य कारणले बाँझो रहेका निजी जग्गा जमिनको पहिचान गरी विवरण तयार गर्ने काम पनि भूमि शाखाले गर्नुपर्नेछ। पालिकाले भूमि बैंकका लागि छुट्टै खाता खोल्नुपर्ने कार्यविधिमा उल्लेख छ। जग्गा उपयोगकर्ताले राखेको धरौटी जग्गा उपयोगकर्ताले उपयोग बापत बुझाएको प्रतिफल, जग्गा धनीबाट लिने सेवा शुल्क लगायत सो खातामा जमा गर्नुपर्नेछ। यस्तै संघ प्रदेश र पालिकाले उपलब्ध गराएको अनुदान र कार्यपालिकाले तोकेको अन्य रकम समेत सो खातामा राख्नुपर्नेछ। निक्षेपकर्तालाई भुक्तानी गर्नुपर्ने प्रतिफल भूमि बैंकका लागि आवश्यक मेसिनरी उपकरण तथा मसलन्द स्थलगत निरीक्षणका क्रममा हुने खर्च, भूमि बैंकमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता लगायत सो खाताबाट खर्च गर्न सकिनेछ। पालिकाहरूले संयुक्त रूपमा समेत भूमि बैंक सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ। त्यसका लागि पालिका बीच लिखित सहमति गर्नुपर्ने, संयुक्त भूमि बैंकको सचिवालय रहने स्थान, सदस्य सचिवका रूपमा काम गर्ने व्यक्ति, जग्गा उपयोगमा लिँदा र दिँदा संयुक्त भूमि बैंकका तर्फबाट सम्झौता गर्ने पदाधिकारी, संयुक्त भूमि बैंकको कोषको आमदानी खर्च र सञ्चालन विधि एवं भूमि बैंकको लेखा परीक्षण गराउने जिम्मेवारी समेत तोक्नुपर्ने उल्लेख छ। पालिकाले भूमि बैंक मार्फत जग्गा उपयोग गर्न चाहने जग्गा धनीका लागि आवश्यकता अनुसार सूचना जारी गर्नुपर्छ। जग्गा धनीले त्यस्तो जग्गाको स्वामित्व, जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा उपयोग गर्न दिने अवधि लगायत खुलाई निवेदन दिनुपर्नेछ। भूमि शाखाले भूमि बैंक दर्ता रजिस्टर खडा गरी दर्ता गर्नुपर्नेछ। शाखाले जग्गाको स्वामित्व, संगुल संयुक्त मोही लगायतमा विवाद नरहेको, मोहीले आएको जग्गाको हकमा मोहीको समेत सहमति, जग्गाको कित्ता नम्बर, क्षेत्रफल र साब सिमाना दुरूस्त रहेको, जग्गा रोका नरहेको र भू उपयोग वर्गीकरण बमोजिम उपयोगमा लगाउन मिल्ने लगायत हेर्ने र स्थलगत रूपमा निरीक्षण गर्नुपर्ने भए प्राविधिक समेत खटाई उपयोगका लागि उपयुक्त भए नभएको बारेमा प्रतिवेदन पेश गर्न लगाउनुपर्ने कार्यविधिमा भनिएको छ। शाखाले उपयोगका लागि उपयुक्त नदेखिए जग्गा धनीलाई जानकारी गराउनुपर्ने र उपयुक्त देखिए जग्गाको विवरण र जग्गा धनीहरूको अपेक्षित प्रतिफल समेत खुलाई सञ्चालन समिति समक्ष निक्षेपमान लिने बारे पेश गर्नुपर्नेछ। सञ्चालन समितिले निक्षेपमान लिन स्वीकृत वा अस्वीकृत गर्न सक्ने समेत कार्यविधिमा उल्लेख छ। स्वीकृति भए जग्गा धनी र शाखाबीच 7 दिनभित्र सम्झौता गर्नुपर्ने र सम्झौता भइसकेपछि उपयोगमा उपलब्ध गराउने गरी जग्गा निक्षेप रजिस्टरमा अभिलेखन भएको जग्गा उपयोगका लागि दिने गरी सूचीकृत गर्नुपर्ने उल्लेख गरिएको छ। शाखाले भूमि बैंकको सूचीकृत जग्गा उपयोगमा ल्याउन उपयोगमा दिने जग्गाको विवरण उल्लेख गरी 15 दिनभित्र निवेदन पेश गर्न सूचना सार्वजनिक गर्नुपर्नेछ। जग्गा उपयोग गर्न माग गरी प्राप्त हुन आएका निवेदन भूमि बैंक दर्ता रजिस्टरमा दर्ता गर्ने र बैंक मार्फत जग्गा उपलब्ध गराउँदा जग्गा धनीबाट प्रस्तावित प्रतिफल, स्थानीय बासिन्दा, स्थापित उपयोगको व्यवहारिकता, रोजगारी सृजना र वातावरणीय अनुकूलता बारे हेर्नुपर्छ। संघीय सरकारले 2083 कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याए पनि केही पालिकाले स्थानीय सरकार सञ्चालन ऐन 2074 प्रयोग गरी भूमि बैंक स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि ल्याइसकेको छ, यद्यपि कार्यान्वयनमा आउन सकेका छैनन्। कास्कीको रूपा गाउँपालिका, पर्वतको मोदी गाउँपालिका, गुल्मीको गुल्मी दरबार गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले 2077 कार्यविधि ल्याइसकेका छन्। कास्कीको माछापोछरे गाउँपालिकाले 2080, गुल्मीको रेसुङ्गा गाउँपालिका र तनहुँको भानो नगरपालिकाले 2081 र फिक्कल गाउँपालिकाले 2083 भूमि बैंक सम्बन्धी कार्यविधि ल्याइसकेको छ। भूमि बैंक स्थापना र सञ्चालन कार्यविधि 2083 ल्याइसकेको भन्दै लिजमा जग्गा लिन वा दिन दुवैका लागि सूचना निकालिने फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनवारले बताइन्। उनले भनिन्, लिज अवधि अनुसार भाडा तोकेका छौं, हामीले कार्यविधि बनाइसक्यौं भनेर संघीय सरकारलाई पनि जानकारी गराइसक्यौं। यसका लागि अतिरिक्त बाँझो जग्गामा खेती गर्नेलाई प्रतिरोपनी 2500 रूपियाँ अनुदान दिइरहेको समेत उनले बताइन्। गत वर्षदेखि शुरू गरेको सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको उनको भनाइ छ। गुल्मीको गुल्मी दरबार गाउँपालिकाले 2077 कार्यविधि बनाई सूचना जारी गरिसकेको छ, तर बाँझो जग्गा उपयोगमा दिन कोही जग्गा धनी नआएको गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले बताइन्। कास्कीको रूपा गाउँपालिकामा भूमि बैंक कार्यक्रम सञ्चालन कार्यविधि 2077 तयार छ, तर संघीय सरकारको भू उपयोग नियमावलीमा थप व्याख्या नगरिँदा काम गर्न समस्या भएको उपाध्यक्ष लाल सुब्बा गुरूङको भनाइ छ। 2077 कार्यविधि ल्याएर काम अघि बढाए पनि संघले भूमि बैंकबारे नियमावली व्याख्या नगरिदिँदा कार्यान्वयन गर्न नसकेको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए। सरकारले आर्थिक वर्ष 2077-78 मुलुकभर बाँझो उपयोग विहीन व्यक्तिगत जग्गा उपयोगमा ल्याउन भूमि बैंक स्थापना गर्ने घोषणा गरेको थियो। मुलुकभर व्यक्तिगत जग्गा बाँझो रहने क्रम बढेपछि त्यसलाई व्यावसायिक रूपमा उपयोगमा ल्याई उत्पादकत्व बढ़ाउन सरकारले सो घोषणा गरेको थियो। संघ प्रदेश र स्थानीय तहको सह लगानीमा 300 पालिकामा भूमि बैंकको इकाई स्थापना गरिने आर्थिक वर्ष 2077-78 नीति कार्यक्रममा उल्लेख छ। सरकारले भू उपयोग ऐन 2076 दफा 21 पनि भूमि बैंक सम्बन्धी व्यवस्था गरेको छ, तर 23 जेठ 2079 जारी नियमावलीमा भूमि बैंकलाई समेटिएको थिएन। ऐनमा भूमि बैंक सम्बन्धी व्यवस्था भए पनि नियमावलीमा थिएन, तर संघीय सरकारले भू उपयोग तेस्रो संशोधन नियमावली 2082 भूमि बैंक समेटेको हो। संघ सरकारसँग अनुमति लिइसकेपछि मात्रै पालिकाले भूमि बैंक सञ्चालन गर्न पाइने भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्टले बताए।
3: विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्त पीड़ितहरूले काठमाडौँको माइती घरमा शुरू गरेको सामूहिक आमरण अनशन आज पनि जारी छ। आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभूति हुनुपर्ने भन्दै सरकार समक्ष विभिन्न माग अघि सारेका छन्। सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीड़ितका 3 बुँदे असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई उनीहरूले मुख्य प्राथमिकतामा राखेका छन्। संघर्ष समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नु पर्ने उल्लेख छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: रेड बुल बबाल एनर्जी।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। काठमाडौँ उपत्यकामा वर्षौंदेखि पोलमा अव्यवस्थित तार प्रयोगविहीन इन्टरनेट टेलिफोन र केबलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अन्तिम पटकका लागि थप 15 दिनको समय मागेको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज बसेको सरकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको बताएको हो। बैठकमा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे विस्तृत समीक्षा गर्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न हुन नसकेको विषयप्रति असन्तुष्टि जनाएका थिए। बैठकमा स्थानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्काले अव्यवस्थित तार व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा पहिलो चरणमा निर्धारण गरिएका 6 रूट मध्ये हालसम्म करिब 58% काम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार काठमाडौँ उपत्यकासँगै देशका अन्य स्थानमा पनि तार व्यवस्थापनको काम भइरहेको छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। मोरक्कोबाट स्पेनको उत्तरी अफ्रिकी स्वायत्त क्षेत्र सिउटामा पछिल्लो पटक

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 90 0062।

0: वडाध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्न आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् त त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सपुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
8: ए निशा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
9: ए अब जानै पर्ने भएन नि हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 9852061580 र 9942081081 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सङ्खुवा सभा
10: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
11: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
11: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
10: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
11: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
11: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
11: सम्पर्क नम्बर 9860694000
3: र 9919324675

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सामाजिक सद्भाव कायम गर्न सरकार सक्रिय, सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन धार्मिक अगुवाको संयुक्त अपील। तनावग्रस्त क्षेत्रमा सुरक्षा कड़ा, अवस्था विस्तारै सामान्य हुँदै
1: सामान्यकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ।
0: भ्रष्टाचार मुद्दामा बड़ी केदार गाउँपालिकाका पूर्व उपाध्यक्ष इन्द्र कुमारी बोहरा जेल चलान। मधेसको अवस्थाका कारण लोक सेवा परीक्षाको तालिका संशोधन। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन।
2: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
0: माइती घरमा लघु वित्त पीड़ितको पाँच बुधे मार्ग सहित आमरण अनसन जारी। अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश। बर्खामा पहिरोको जोखिम बढ़दो, संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
3: विस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
0: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाई दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम, इदल लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाई बोलाउने रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाई र बुझाई सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा, घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद र सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
6: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थितिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं।
5: यसैबीच प्रधानमन्त्री बालिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। छलफलमा वहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ़ सांसदहरूसँगको छलफलमा वहाँले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न, विश्वास बढ़ाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
7: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा
3: यहाँको नेपाली सेना प्रहरीले पनि बुझ्नुपर्छ, त्यो चाहिँ संवादको मार्फत हुनुपर्छ। र त्यसको लागि आज हामीले सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। र हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
5: सांसदहरूले पनि स्थानीय तहमा संवाद, जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार, पसल र सड़क सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
1: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ, सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ सुरक्षा व्यवस्थापन।
5: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रम सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयंम अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
2: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
5: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बहुरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर

0: अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज ब्याज छूट सहित सहज ऋण रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद भुइँयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको सो पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
1: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
2: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झण्डा टाल्ने, भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो कैरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौं।
1: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायीको गुनासो रिपोर्ट, पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा

0: तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका दुई सातादेखि बन्द छ। बाह्रविसे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
1: तातोपानी नाका दुई सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। बाह्रविसे तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65 देखि 70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
2: काठमाडौँदेखिको एक दिन नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको चाहिँ छप्प नै छ।
1: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत:
3: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय चाहिँ धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेको छ भन्दाखेरि हिउँदाभरि सुत्तिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित ढाँचा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
1: सड़क मरमतका लागि गत आर्थिक वर्षमै 48 करोड़ 49 लाख रूपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
4: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरूद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने, त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
1: तातोपानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पास लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14 अर्ब 52 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1 अर्ब 80 करोड़ रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी:
5: पानी छिरिसकेपछि एउटा चाहिँ विस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
0: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
11: कार्यक्रम साझा आवाज,
8: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान,
11: कार्यक्रम साझा आवाज।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं।
4: कहिले काहीँ हामीलाई कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्ष देखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ
5: हुन्छ
4: पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट त बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
4: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ, संस्कृति नै त्यसरी डेभलप भएको। तर हामीले विज्ञानलाई बुझ्नुपर्छ, त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेको छौँ। त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवानमा निर्भर हुँदैनन्, हामीसँग नबुझेपछि, जोखिमको जानकारी नभएपछि, पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो, त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन, होइन, पटक्कै होइन।
5: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
5: उहाँहरूको फेसबुक छ होइन,
4: अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनु भएको थियो मौसमको, होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिक अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
5: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भए,
4: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
5: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना महत्वपूर्ण हुने भयो हाम्रो लागि.
4: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ. यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ. अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ.
5: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढ़ाएको छ. मानिसहरू सड़कको छेउ, पक्की घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले. ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ, केही भन्नुभएको जस्तो लाग्यो मलाई होइन. तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ उहाँले. यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने.
4: हामीले सधैँ भन्दै आएको के भने उहाँले डुबानसँग लहर जोड्नु भयो तर त्यसलाई म अब पहिरोमा लहर जोड्दिन्छु. जस्तै हामीले के भनिरहेछौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौँ त्यसले चाहिँ पहिरो निम्ताइरहेछ. मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेसनमा, पहिरो छ, पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ. त्यहीबाट मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि,
5: पहिरोको
4: बीचमा चाहिँ सड़क छ, स्वर्ग जाने बाटो. किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ, पहिरो गएपछि गाडी खस्छ, गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्ग्यात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु. भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्.
3: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्. प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासुपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ. विरोध प्रदर्शन चर्किएसँगै जनकपुरधाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्. तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ. माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मार्गसहित आमरण अनशन जारी छ. अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ. बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ. र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश. आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज
1: शोक तथा शुद्धि कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा शङ्खुवा सभा जिल्ला सभापोखरी गाउँपालिका 1 डाँडा गाउँ निवासी स्वर्गीय गोपाल विश्वकर्माको जन्म 2035 साल वैशाख 18 गते भई 2083 साल असार 19 गते भएको असामयिक निधनले हामी सम्पूर्ण परिवार शोकाकुल भएका छौं। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै 2083 साल साउन 16 गते शनिबार शुद्ध्याई कार्यक्रम आयोजना गरिएको हुँदा आफन्त इष्टमित्र मलामीजन शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शोकाकुल परिवार बुबा पुष्पलाल विश्वकर्मा, आमा गौरीमाया विश्वकर्मा, छोरा सूरज विश्वकर्मा, छोरी ग्रीष्मा विश्वकर्मा, भाई बुहारी मन कुमार हर्कमाया शंकर, भतिजीहरू तुलसा तुलना, दिदी मैया, भिनाजु जय बहादुर, दिदी उर्मिला, भिनाजु लीला बहादुर, बहिनी तारा, ज्वाई मणिराम, बहिनी कला, ज्वाई कुमार, भान्जा भान्जीहरू सुजन सुनिता संगीता सुभाष करिश्मा तारा करुणा आशा सनम युमेन र अरुणा तथा सम्पूर्ण
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068
1: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीम कदाइली।
5: सम्पर्क 029140084 र 98040485827।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रत्यक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
13: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
14: नमस्कार है वडाध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
18: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
20: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
21: ओहो लु नमस्कार है सर।
22: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
21: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
22: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
0: हजुर काठमाडौँ।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई, अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिश पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माउ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। शुक्रबारमा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकदमीबारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छनृ सुनौ एक रिपोर्ट। जारी तनाव बीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने,
3: त्यसमा सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने के पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
1: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्नेतर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने,
4: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
1: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आजै छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
5: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो, हामीले त्यो समाजले शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णुता काम गर्ने सबै साथीलाई काम गर्नु होला।
1: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
6: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
1: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझेका हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
7: सामान्य बन्दै गएर त ठिक छ, अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
1: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
7: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुल हुँदै जान्छ।
1: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उप अधीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने
8: मैले उस्तै छ हिजोको भन्दा धेरै चाहिँ भएको छैन उस्तै छ अनि अब थप दुःख घटनाहरू चाहिँ केही भएको छैन तर अब कर्फ्यु सत्तरी पनि नारा जिल्लामा पत्ता सिरा सत्तरीमा कर्फ्यु छ भन्सामा कर्फ्यु छ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि घटनाहरू भइ नै रहेछ अनि सत्तर लोकेसन नगरपालिकाहरूमा रहेको छ तर सत्ता र्याली सकिसक्यो अन्य र्यालीहरू पनि धेरै सेटाहरूमा जम पनि राज्य तोडफोडको चाहिँ त्यति स्टेलहरू चाहिँ छैन अहिलेसम्म रिपोर्ट भएको छैन अहिले हाम्रो अवस्था
1: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उप अधीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिधा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराहाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाई बीबीसी नेपाली सेवाको साझा पक्ष सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय, गत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढ़ेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: आज विक्रम सम्वत 2083 साल साउन 16 गते शनिबार, श्रावण कृष्ण पक्ष तृतीया, 1 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: सरकारको सर्वपक्षीय सक्रियतापछि तराई मधेसको तनाव शान्तितर्फ। खाना पकाउने ग्यासको अभाव चुलिँदै हिम पहिरोमा फँसे कीर्तिमान निम्सताई सहित 10 आरोही लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको 4 दिनको यात्रा 4 घण्टामा शीर्षकको शुभ समाचार।
1: कालीगण्डकी करिडोर क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको लामो र कठिन यात्राको समस्या अहिले धेरै ठाउँमा कम भएको छ। कालीगण्डकी करिडोर सड़क ट्रयाक खोलेपछि पहिले 4 दिन लाग्ने यात्रा अब 4 घण्टामै पूरा गर्न सकिने भएको हो। राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको 445 किलोमिटर करिडोर सड़क निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ। यसअघि सड़क नहुँदा घण्टौं हिँडेर सदरमुकाम र अन्य ठूला शहरमा जानुपर्थ्यो, तर सड़क खुलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ। बिरामी, विद्यार्थी र दैनिक उपभोग्य सामग्री ढुंगानीमा समेत सहज भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 का दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि 5 घण्टा लगाएर नुन तेल लिन गल्याङ पुग्ने गरेको स्मरण गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, हाम्रो बुवा हजुरबुवाहरू नुन तेल लिन 3-4 दिन लगाएर बुटबल जानुहुन्थ्यो, पछि गल्याङसम्म आउन थालेपछि हामीहरू 4-5 घण्टा पैदल यात्रा गरेर जान्थ्यौं, तर अहिले त्यो समस्या छैन। केही वर्ष अघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि घर पुग्न सक्दैनथे। बिरामीलाई डोकोमा बोकेर उकालो ओह्रालो हिँड्नुपर्ने बाध्यता थियो। किसानले उत्पादन गरेका सुन्तला, तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो, तर आज त्यही गाउँमा गाड़ीको आवाज सुनिन्छ, एम्बुलेन्स पुग्छ, उत्पादन सिधै बजारसम्म जान्छन्। हामीलाई बजार जान 4-5 घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो, रम्बा होगीका 70 वर्षीय कमल भण्डारीले भन्नुभयो। अहिले त शहर जान त कुनै दुःख नै छैन, 2-3 घण्टामै बजार गएर आउने गरिन्छ। आफूले निकै दुःख गरे पनि अहिले छोरा नातिका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ। हेर्दा हेर्दै, देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्छ। हिजो त गेजा, हुगी, खालिवन, फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गल्याङसम्म पैदल, त्यसपछि बस चढ़ेर जानुपर्ने बाध्यता थियो। जिल्ला प्रशासनिक कार्यालयमा नागरिकता बनाउनु होस् या राहदानी बनाउनु होस्, मालपोत नापी कार्यालयमा पुगेर काम गर्न पनि कठिन हुन्थ्यो, बास बस्नुपर्ने बाध्यता थियो। अब ती दिनका कुरा गर्दा अहिलेलाई कथा जस्तै लाग्छ, भण्डारीले भन्नुभयो। यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभिनाश नारायण काप्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति सामान्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं। हाल सप्तरीमा खटिएका काफ्लेले बताएका छन् निगरानीका लागि सादा पोशाकमा टोली खटाएका छौं भने ड्रोनबाट समेत निगरानी भइरहेको छ उनले भनेका छन्। गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै गएको उनले बताएका छन्। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन्। 10 साउनको राति संसदमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रपति सभापति रवि लामिछाने एकपछि अर्को राजनैतिक संवाद र भेटघाटमा सक्रिय देखिएका छन्। समानान्तर रूपमा भए जस्ता देखिने भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि थिए भने प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहेको देखिन्छ। पछिल्ला 3 दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले पनि 2 दिनमा उस्तै खाले भेटवार्ता गरे। सुनसरी घटनामा शुरूदेखि नै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले राजनैतिक र सामाजिक सद्भावबाट समाधान खोज्नुको सट्टा प्रहरी र नेपाली सेना परिचालनबाट नियन्त्रणमा लिने उपायमा लागे। त्यही बेला लामिछाने राजनैतिक संवादमा अग्रसर भए। यस्तो पहल कदमी प्रधानमन्त्रीबाट नभएको भन्दै आलोचना हुन थालेपछि शाहले पनि उस्तै प्रकृतिको संवाद श्रृंखला शुरू गरे। लामिछानेले घटनाको 2 दिन विज्ञप्ति नै निकालेर संयम हुन सार्वजनिक आह्वान मात्र गरेका थिएनन्, लगत्तै राजनीतिक र धार्मिक नेताहरूसँग बसेर समस्या समाधानको उपाय खोज्न अग्रसर समेत भएका थिए। राजनीतिक विश्लेषक भास्कर गौतम भूतहमा जे देखिन्छ त्यसमा गम्भीरता नदेखाउने पुरानै शासकीय शैली सुनसरी घटनाका सन्दर्भमा देखिएको टिप्पणी गर्छन्। सरकार र सत्तामा रहेकाहरूलाई हामी जे पनि ठिक गरिदिन्छौं भन्ने भ्रम हुन्छ उनले भनेका छन्। रवि बालेन्द्रले शुरू गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रूप हो। त्यसको बिउ प्रधानमन्त्रीको शपथ अघि नै रोपिएको थियो उनको भनाइ छ। गृहमन्त्री सुदन गुरूङद्वारा सुनसरी र सिराहामा पीड़ित पक्षसँग संवाद र सहमति भएको छ भने सरकारसँग सहमतिपछि आफन्तद्वारा सुनसरी घटनाका दुवै मृतकका सामूहिक रूपमा अन्त्येष्टि गरिने पनि सहमति भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रपा सांसद र विभिन्न दलका नेतासँग प्रधानमन्त्री शाहको निरन्तर छलफल पनि भएको थियो। सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यसै प्रसंगमा आजको गोर्खा पत्र दैनिकमा पनि खबर छापिएको छ। परिस्थिति शान्त पार्न प्रधानमन्त्री सक्रिय शीर्षकमा खबर छापिएको छ भने प्रदेश साम्य प्रदर्शन साम्य पार्दै गृहमन्त्री पीड़ित परिवारसँग सम्झौता शीर्षकमा अर्को समाचार छ। सुनसरीको देवनगंजमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ। शुक्रबार देवानगंज पुगेर उहाँले घटनाको छानबिन निष्पक्ष पारदर्शी र प्रभावकारी ढंगबाट अगाडि बढ़ाइने तथा दोषीलाई कानून अनुसार कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यही घटनापछि मधेस प्रदेशमा उत्पन्न अशान्त परिस्थिति साम्य पार्न उहाँले आन्दोलन भइरहेको जिल्ला पुग्नु भएको छ। त्यहाँ उहाँले परिस्थिति सम्हालेर फर्किने बताउनु भएको छ। गैराती करिब 12 बजे देवानगंज पुग्नुभएका गृहमन्त्री गुरूङले रातभर स्थानीय जनप्रतिनिधि राजनैतिक दल सुरक्षा निकाय नागरिक समाज तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। शुक्रबार बिहान घटनामा ज्यान गुमाएका परिवारसँग भेट गरी नेपाल सरकारका तर्फबाट सहमति गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको थियो। गृहमन्त्री गुरूङले नेपालमा सामाजिक तथा धार्मिक सद्भावना खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको थियो। यसैबीच यसअघि गृहमन्त्री गुरूङले घटनास्थल देवनगंज स्थित मृतकका परिवार लगायत स्थानीय सरकारवाला पक्षलाई भेटेर छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग 7 बजे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति गराउनु भएको थियो। गत साउन 10 गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरूङबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले मृतकको द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही 10 लाख रूपियाँ उपलब्ध गराउने पनि उल्लेख गरिएको छ। आजको गोर्खा पत्र दैनिकमा समाचार छापिएको छ।
3: विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रड टिकको हिम पहिरोमा परेपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखला स्थित 8,051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पिक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवित उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्थाबारे यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकेका छन्। निर्मल पूर्जा शहीद पूर्व बहादुर गुरूङ किली पेम्बा शेर्पा निमा शेर्पा नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरी 6 नेपाली आरोही पहिरोमा परेका हुन्। ओमनकी नदिरा अहमद अब्दुल्ला अल हार्ती पाकिस्तानका सोहेल साखी चीनका वाङ झुङ र अमेरिकाका म्यालोरी गाइस पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्वहादुर ओमनकी नदिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिम पहिरोमा परेका पूर्जाले 8,000 मिटर अग्ला हिमाल सबैभन्दा बढ़ी 57 पटक आरोहण गरिसकेका थिए। केही साता अघिसम्म पाकिस्तानमै रहेका र यस घटनाको लगभग शुरूदेखि नियालिरहेका अनुभवी नेपाल एक्सपिडिसन लिडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे जानकारी दिएका छन्। उनका अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना हेलिकप्टर ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग पाकिस्तान स्थित नेपाली दूतावास तथा पर्वतारोहण सम्बद्ध निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिरहेको छ। सेभेन समिट ट्रेक्सका निर्देशक समेत रहेका छाङ दावाका अनुसार दुर्घटनापछि सम्पर्कविहीन भएका आरोहीहरूको अवस्थाबारे पहिलो संकेत जीपीएस ट्र्याकबाट आएको थियो। जीपीएस ट्र्याक हेर्दा मान्छे 7,000 मिटर माथिबाट सिधै तल आएको देखिएको छ। त्यसपछि अवस्था राम्रो छैन भन्ने बुझिएको उनले बताएका छन्। उनको कम्पनीका 3 सदस्य टोली मंगलबार ब्रड पिक आधार शिविरबाट आरोहणका लागि पहिलो शिविरतर्फ उक्लिएको जनाइएको छ। हिम पहिरोमा फसे कीर्तिमानी निम्स दाई सहित 10 आरोही शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यस्तै घटना छिमेकी राष्ट्र पाकिस्तान र भारतमा पनि भएको समाचार छ। आजको गोर्खापत्र दैनिकले छापेको छ, पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ, जसमध्ये गोर्खाका चर्चित पर्वतारोही पूर बहादुर गुरूङ युक्त सहित 4 जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पर्वतारोहीको अवस्था अज्ञात रहेको छ। चर्चित पर्वतारोही निम्स दाई नेतृत्वको 10 जना आरोहीको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोही रहनु भएको थियो। यसैबीच भारतको उत्तर पूर्वी राज्य असममा हालै भीषण बाढ़ी पहिरो जाँदा 80 जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन्। 3 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। बाढ़ीको पानी केही घट्दै गए पनि अझै पनि 8 जिल्लाको जनजीवन अस्तव्यस्त रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार यो 6 दशक यताकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो। बाढ़ी पहिरोबाट असमका चराईदेव शिवसागर चोराहट गोलाघाट नगाउँ विश्वनाथ मेघाजी र कामरूप अर्थात मेट्रो गरी 8 जिल्ला अझै पनि बाढ़ीको चपेटामा परेका छन्, जसमध्ये शिवसागर र चराईदेव सबैभन्दा बढ़ी प्रभावित भएका छन्। असममा भीषण बाढ़ी पहिरो र नेपाली आरोहीको पाकिस्तानमा निधन आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
3: बजारको माग अनुसार ग्यास आपूर्ति हुन नसकेपछि देशभर नै ग्यासको अभाव सिर्जना भएको छ। ग्यासका लागि लाइनमा बसेर पालो कुर्न उपभोक्ता बाध्य भएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाई भएपछि नेपाल आयल निगमले गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर मात्र ग्यास बिक्री वितरण शुरू गरेको थियो। अमेरिका इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो। त्यति बेला पनि ग्यासको हाहाकार र लाइन बढ़दै जाँदा